0: र अनिता कार्कीले सगरमाथा आरोहण गर्नुभएको हो। सहायक निरीक्षक शेर्पा र खेलाड़ी एवं सहायक हवलदार कार्की मे 17 सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुनः सफल हुनुभएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले दुवै आरोहीलाई बधाई दिनुभएको छ। आरोही कार्की आरोहणका साथै एथलेटिक्स र शारीरिक सुगठन फिटनेस विधामा आबद्ध हुनुहुन्छ। सशस्त्र प्रहरी बल नेपालको इतिहासमा संगठनको प्रतिनिधित्व गर्दै सगरमाथाको सफल आरोहण गर्ने पहिलो कर्मचारी इन्स्पेक्टर सुरज पौडेल हुनुहुन्छ। सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुलोमा अनुदान दिने रणनीति सार्वजनिक गरेको छ।
1: ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनामै 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वार्षिक रूपमा यो रकम 62 अर्ब रूपियाँसम्म पुग्ने गरेको सरकारले ग्यास आयातमा बाहिरिने विदेशी मुद्रा जोगाउन र स्वदेशमै विद्युत खपत बढ़ाउन यो योजना अघि सारेको जनाएको छ। रणनीति अनुसार विद्युत चुलो प्रयोग बढ़ाउन अनुदान दिइनेछ भने मुलुकभर चार्जिङ स्टेशन विस्तार, विद्युतीय बस सञ्चालन र कृषि क्षेत्रमा विद्युतीय सिंचाई पम्प प्रयोगलाई पनि प्राथमिकता दिइनेछ। हाल नेपालको विद्युत उत्पादन क्षमता 4,296 मेगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ।
0: कांग्रेसले केन्द्रीय लेखा समितिमा 3 सदस्य मनोनित गरेको छ। सभापति गगन थापाले केन्द्रीय सदस्य भरत कुमार शाह संयोजक रहेको लेखा समितिमा 3 जना सदस्य मनोनित गर्नुभएको हो। धनुषाका दिलीप ढुङ्गाना, भक्तपुरका रमेश नेपाल र गोल्मीका पदम भट्टराई लेखा समिति सदस्य मनोनित भएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सिङमा दलित बस्तीमा ओडाले निशुल्क विद्युत जडान गरेको छ। ओडाले हालसम्म 8 दलित विपन्न परिवारको घरमा निशुल्क विद्युत जडान गरिदिएको हो। बिजुली बाल्न पाएपछि स्थानीय सुदर्शन गहतराज
2: लेखपढ गर्नको लागि धेरै समस्या थियो, अनि भात साल खानको लागि दुध दिने बेला सबै कुराको समस्या थियो। अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ हामीलाई।
0: वडाध्यक्ष बासकुमार राईले विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज भएको बताउनुभयो। हाल ओडाका करिब 98% नागरिक विद्युतको पहुँचमा जोडिएका ओडा कार्यालयले जनाएको छ। बागलुङको बडीगार गाउँपालिका 5 खारा बजारमा जंगली भ्याकुर खाँदा 1 जनाको मृत्यु भएको छ भने 8 जना बिरामी भएका छन्। भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, बान्ता हुने गरेपछि 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको छ। अधिकांश घिमिरे परिवारकै समेत 8 जना बिरामी छन्। बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका लागि नयाँ चेतावनी जारी गर्नुभएको छ। आफ्नो सञ्जालमा लेखेर ट्रम्पले इरानलाई समयको गति पक्रन वा सबै गुमाउन तयार हुन भन्नुभएको हो। ट्रम्पले चीन भ्रमणपछि दिएको अभिव्यक्तिलाई बीबीसीका जो क्वान्टरले व्याख्या गर्नुभएको छ।
3: Donald Trump is home from China and turning his attention back to his biggest problem, his unfinished and unpopular war with Iran. Mr. Trump warned today that he was ready to return to strikes, his language echoing that threat from last month to destroy Iran's entire civilization. The two sides are clearly still far apart on the big issue of Iran's nuclear program. Mr. Trump said he had thrown Iran's latest negotiating offer in the bin. An Iranian media said today that the latest U.S. offer failed to make any serious concessions.
0: युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका 14 क्षेत्रमा गरिएको ड्रोन आक्रमणको औचित्य पुष्टि गर्न तयार रहेको बताउनु भएको छ। रूसलाई युद्ध अन्त्य गर्न दबावका लागि आक्रमण गरिएको जेलेन्स्कीको भनाइ छ। बीबीसीका स्टिभ रोजनबर्गले मस्कोबाट रिपोर्ट पठाउनु भएको छ।
4: It was one of the largest Ukrainian drone attacks on Russia since Russia's full-scale invasion of Ukraine, and the Moscow area was one of the chief targets. Energy infrastructure was hit too. Among installations targeted, a Moscow oil refinery. The Russian military says it has shot down hundreds of Ukrainian drones over Russia in the last 24 hours. This follows one of Russia's heaviest drone and missile attacks on the Ukrainian capital.
0: युएईले आणविक ऊर्जा केन्द्रमा भएको आक्रमणपछि अनुसन्धान भइरहेको जनाएको छ। अबुधाबीमा रहेको केन्द्रमा ड्रोन आक्रमण भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

0: प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू हुनेछ। आर्थिक वर्ष 2083-84 को लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल शुरू हुने सम्भावित कार्यसूची छ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083-84 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले ठूलो अण्डा 515 प्रति क्रेट र मध्यमको 485 फार्म दर कायम गरेको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले दुई दिने विद्यालय पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताउनुभयो। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले किसान ब्याङ्कको ऋणको भरमा पर्दै आएको व्यवसायीको भनाइ छ। महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन 4 लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
1: पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सड़क सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो। निर्माण कम्पनी कुमार सीएफईसीजेभीले पुलसँगै निर्माण गरिने गाइड बनको नयाँ डिजाइन तथा भेरिएसन अर्डर भियो स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको बताउँदै आएको थियो। निर्माण कम्पनीले कुनै पूर्व सूचना बिना ठेक्का अन्त्य गरिएको दावी गरेको छ। कम्पनीका अनुसार करिब 3,87 करोड रुपियाँ लागत अनुमान गरिएको पुलको 94% काम 3 वर्ष अघि नै पूरा भइसकेको थियो। सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले निर्माण कम्पनीले 4 वर्षदेखि काम अघि नबढाएका कारण ठेक्का अन्त्य गरिएको बताउनुभयो। निर्माण कम्पनीले ब्याङ्क ग्यारेन्टी सम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुनः उच्च अदालत पाटनमा रिट दायर गरेको जनाएको छ।
0: नेपाल धितोपत्र बोर्डले 24 कम्पनीलाई साधारण शेयर आईपीओ बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो। बोर्डका अनुसार कुल 9,11,87,946 कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको छ। ती शेयरको मूल्य 9,11,87,00,000 पर्छ। अनुमति प्राप्त गरेका कुल कम्पनीमध्ये 15 जलविद्युत आयोजनाका मात्रै छन्। बोर्डमा 98 कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन्। म्याग्दीको मंगला गाउँपालिका 2 कोत्रवाङका 1 दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्।
1: हालै विवाह बन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका दिताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जडान गर्नुभएको हो। सड़क बत्ती जडान भएपछि सुरक्षा बढेको कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वटा 30 वाट र 3 वटा 50 वाट क्षमताको सड़क बत्ती तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको छ। मंगला गाउँपालिकाले बिजुलीको पोल बाहेकका ठाउँमा सड़क बत्ती राख्न 3 वटा पोल उपलब्ध गराएको छ। रात परेपछि बल्ने र उज्यालोमा निम्ने सुचालित सड़क बत्ती जडान गरिएको हो। यसअघि रातको समयमा चितुवा बस्तीमा बस्ने गरेको थियो। कोत्रवाङमा 22 परिवारको बसोबास छ।
0: युएईले आणविक ऊर्जा केन्द्रमा भएको आक्रमणपछि अनुसन्धान भइरहेको जनाएको छ। अबुधाबीमा रहेको केन्द्रमा ड्रोन आक्रमण भएको थियो। आक्रमण लगत्तै आगो लागेको युएईको रक्षा मन्त्रालयले जनाएको छ। पर्का केन्द्रको विद्युतीय जेनेरेटर भएको क्षेत्रमा आक्रमण भएकामा विकिरण भने नफैलिएको मन्त्रालयले जनाएको छ। युएईले आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ। मुलुकका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ। केही ठाउँमा भने अधिकतम तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मध्य र पश्चिम नेपालका केही स्थानमा आज अधिकतम तापक्रम उच्च हुनेछ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने अनुमान छ। विभागका अनुसार दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश र बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
2: यो BFBS कुल कर्म रेडियो हो।

0: प्रहरीले मापदण्ड विपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रमाथि कार्यवाही अघि बढाएको छ। दर्ता नभएका, दर्ताका लागि निवेदन दिएका तर स्वीकृति नपाएका र परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएका कन्सल्टेन्सी कार्यवाहीको दायरामा तानिएका हुन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2000 कन्सल्टेन्सी दर्ता विनय सञ्चालनमा रहेको अनुमान छ। मापदण्ड विपरीत सञ्चालनमा रहेका कन्सल्टेन्सी बारे पीड़ित विद्यार्थीले पनि उजुरी गरेका थिए। यसलाई आधार मानेर प्रहरीले शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गर्दै कार्यवाही अभियान थालेको हो। दर्ता वा नवीकरण विनय सञ्चालित कन्सल्टेन्सीको सूची लिएर छानबिन थालिएको प्रहरी अधिकारीहरूले जनाएका छन्। पहिलो चरणमा 69 कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार 95 कन्सल्टेन्सीमा छापा मारेर 69 सञ्चालकलाई पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। अन्यमाथि छानबिन भइरहेको उहाँको भनाइ छ। करिब 2000 कन्सल्टेन्सी बिना दर्ता सञ्चालनमा रहँदा कतिपयले भने दर्ताका लागि निवेदन दिएर पनि अनुमति पत्र पाएका छैनन्। तीमध्ये कतिपयले शैक्षिक परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कान्स फिल्म फेस्टिभलको 79 श्रृंखलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स जानुभएको छ। कान्सका मेयर डेभिड लेस्नार्डको निम्तोमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो। कान्स र काठमाडौँ दुवै युनेस्को क्रिएटिभ सिटीको चलचित्र विधाका सदस्य नगर हुन्। प्रमुख डंगोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। यस क्रममा मेयर लेस्नार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ। यो वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको एलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुँदैछ। राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोबाट विक्रम सम्बत 2080 कार्तिक 14 गते काठमाडौँ महानगरका चलचित्र शहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो। रचनात्मक शहरको विश्व शहर सञ्जालमा 100 भन्दा धेरै मुलुकका 400 शहरहरू आबद्ध छन्। काठमाडौँ 7 सिफलको बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान भएको छ। विद्यालयमा श्रवण, दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका बालबालिका पढ्छन्। काठमाडौँ महानगरपालिकाले नेपालका सामुदायिक विद्यालयहरूमा लिफ्ट जडान गरिएको पहिलो पटक भएको दावी गरेको छ। विद्यालयमा श्रवण दृष्टिविहीन भएका 18 बालबालिका छन्। तर यो विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भने भर्ना लिने अध्ययनसँगै थेरापी गराउने गरेको छ। विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार विक्रमसम्म 2028 सालमा बाल संगठनमा आश्रय लिइबसेका असहाय, अनाथ, कैदीबन्दीका छोराछोरी र अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले यो विद्यालय स्थापना भएको हो। शैक्षिक सत्र 2082 3 विद्यार्थीले 3.6 देखि 3.9 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएका छन्। विश्व स्वास्थ्य संगठनले कंगोमा इबोला संक्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको जनाएको छ। रोगका कारण कम्तीमा 80 मानिसको मृत्यु भएको ठानिएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य मन्त्री स्यामुएल मुलाम्बाले अवस्था गम्भीर बनेको बताउनु भएको छ।
1: When our teams are tracing cases, we realize that the first person fell ill in late April and died on April 24th. It was the return of this body to the Mungwalu health zone, which is a mining area with a large population that caused the Ebola outbreak to escalate.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका लागि नयाँ चेतावनी जारी गर्नुभएको छ। आफ्नो सञ्जालमा लेखेर ट्रम्पले इरानलाई समयको गति पक्रन वा सबै गुमाउन तयार हुन भन्नुभएको हो। ट्रम्पले चीन भ्रमणपछि दिएको अभिव्यक्तिलाई बीबीसीका जो गण्डले व्याख्या गर्नुभएको छ।
2: डोनाल्ड ट्रम्प इज होम फ्रम चाइना एन्ड टर्निङ हिज अटेन्सन ब्याक टु हिज बिगेस्ट प्रब्लम, हिज अनफिनिश्ड एन्ड अनपपुलर वार विथ इरान। Mr. Trump warned today that he was ready to return to strikes, his language echoing that threat from last month to destroy Iran's entire civilization. The two sides are clearly still far apart on the big issue of Iran's nuclear program. Mr. Trump said he had thrown Iran's latest negotiating offer in the bin. An Iranian media said today that the latest US offer failed to make any serious concessions.
0: ICC Bisukab. क्रिकेट लिग 2 अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। खेल अहिले बिहान 9:30 किर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
3: नमस्कार। BFBS, Gorkha Radio.

0: नेपाल वायु सेवा निगमले विदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना विमान चालक सहित पाँचजना कर्मचारीलाई सेवाबाट हटाउन प्रक्रिया शुरू गरेको छ। निगमको संचालक समितिको निर्णय अनुसार मानव संसाधन विभागले सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीलाई आफ्नो बचाउका लागि सफाई पेश गर्न अन्तिम मौका दिएको छ। क्याप्टेन सञ्जय बाँदे श्रेष्ठ, को पाइलट विवेक प्याकुरेल, अटोमोबाइल इन्जिनियर सरोज कार्की र विदित देवकोटा तथा प्राविधिक अधिकृत उमेश कुमार शाह कार्यवाहीको प्रक्रियामा पर्नु भएको हो। क्याप्टेन श्रेष्ठ 2076 सालदेखि नै कार्यालयमा अनुपस्थित रहेको बताइएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो 1 बजे बस्ने बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा रहने केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिनुभएको छ। यही जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो। पार्टीको 11 औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन भएको छैन। गुल्मीमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ। कालीगण्डकी करिडोर अन्तर्गत रुद्रबेणी पूर्तिघाट सड़क खण्डमा गैराती मोटरसाइकल दुर्घटनामा परेको हो। चालक स्याङजा कालीगण्डकी 3 भुस्तुङका 34 वर्षका लक्ष्मण थापा र 45 वर्षीय गिरमान सिंह राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार सत्यवती गाउँपालिका 1 ठूला बकर छल्दी रुद्रबेणीबाट चेमीतर्फ जाँदै गरेको मोटरसाइकल सड़कबाट करिब 3 मिटर तल खसेको थियो। थापा र राणाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। सबलाई परीक्षणका लागि गुल्मी अस्पताल तमघास लगिएको छ। काठमाडौँ सुन्धाराको केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको न्यू रोडबाट गैराती तामाङलाई पक्रेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काले लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जनाउनु भएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काले लुकीछिपी बसेको अवस्थामा सपनालाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। शनिबार बिहान 1:30 बजे उनी कारागारको पर्खाल नागेर भागेकी थिइन्। नुवाकोटको विदुर नगरपालिकाकी 25 वर्षकी सपना 17 वर्षकै उमेरदेखि चोरी र डकैती कसुरमा पटक पटक पक्राउ पर्दै र छोड्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि कैद भुक्तान गर्दै आएकी थिइन्। यसअघि जेएनजी आन्दोलनका बेला पनि फरार भएको उनी 2 महिनापछि पक्राउ परेकी थिइन्। तनहुँको ब्यास नगरपालिका 10 दुम्सीमा निर्माण भएको नगर स्तरीय अस्पतालमा 2.5 करोड़ भन्दा बढ़ी लगानी भएको छ। ब्यास नगरपालिकाले निर्माण गरेको अस्पताल भवनमा 2.64 लाख 34 हजार बढ़ी लगानी भएको हो। नगरपालिकाले सदमुकाम भन्दा 5 किलोमिटर पर नगर स्तरीय अस्पताल निर्माण गरेको हो। मध्य अमेरिकामा शक्तिशाली आँधी र भारी असिना पानीको चेतावनी जारी भएको छ। आँधीबाट जोगिन लाखौं मानिसहरूलाई सतर्कताको सूचना जारी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकाको मध्यभागमा भीषण आँधी र टोर्नाडोको जोखिमलाई लिएर लाखौं मानिसलाई सतर्क रहन भनिएको हो। प्लेन्स र मिडवेस्ट क्षेत्रमा शक्तिशाली चट्याङ सहितको आँधी शुरू भएको र यो मंगलबारसम्म जारी रहने अनुमान रहेको मौसमविदहरूले बताएका छन्। यो अवधिमा शक्तिशाली टोर्नाडो, विनाशकारी असिना, तीव्र हावा र भारी वर्षाको जोखिम रहने उनीहरूको भनाइ छ। पछिल्लो मौसम प्रणालीले एरिजोनादेखि दक्षिण पश्चिम कान्सासम्मको क्षेत्रमा उच्च डढेलोको जोखिम पनि बढ़ाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका 14 क्षेत्रमा गरिएको ड्रोन आक्रमणको औचित्य पुष्टि गर्न तयार रहेको बताउनु भएको छ। रूसलाई युद्ध अन्त्य गर्न दबावका लागि आक्रमण गरिएको जेलेन्स्कीको भनाइ छ। बीबीसीका स्टिभ रोजनबर्गले मस्कोबाट रिपोर्ट पठाउनु भएको छ।
1: It was one of the largest Ukrainian drone attacks on Russia since Russia's full-scale invasion of Ukraine, and the Moscow area was one of the chief targets. Energy infrastructure was hit too. Among installations targeted, a Moscow oil refinery. The Russian military says it has shot down hundreds of Ukrainian drones over Russia in the last 24 hours. This follows one of Russia's heaviest drone and missile attacks on the Ukrainian capital.
0: वाशिङटनले शान्ति प्रक्रिया अघि बढाउन इरान सामु 5 वटा शर्त राखेको छ। इरानी संचार माध्यम फर्स्ट न्यूज एजेन्सीले दावी गरे अनुसार अमेरिकाले इरानको आणविक कार्यक्रम र जफत गरिएको सम्पत्तिका विषयमा शर्तहरू अघि सारेको हो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: अन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान भएको छ। प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि समितिले आवेदन मागेको हो। इच्छुक योग्य व्यक्तिले 10 दिनभित्र दरखास्त दिनुपर्नेछ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू हुँदैछ। आर्थिक वर्ष 2083-84 लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल शुरू हुने सम्भावित कार्यसूची छ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083-84 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रहरीले मापदण्ड विपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रमाथि कार्यवाही अघि बढ़ाएको छ। दर्ता नभएका, दर्ताका लागि निवेदन दिएका तर स्वीकृति नपाएका र परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएका कन्सल्टेन्सी कार्यवाहीको दायरामा तानिएका हुन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2000 कन्सल्टेन्सी दर्ता विनय सञ्चालनमा रहेको अनुमान छ। मापदण्ड विपरीत सञ्चालनमा रहेका कन्सल्टेन्सीबारे पीड़ित विद्यार्थीले पनि उजुरी गरेका थिए। यसलाई समेत आधार मानेर प्रहरीले शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी कार्यवाही अभियान थालेको हो। दर्ता वा नवीकरण विनय सञ्चालित कन्सल्टेन्सीको सूची लिएर छानबिन थालिएको प्रहरी अधिकारीहरूले बताएका छन्। पहिलो चरणमा 69 कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार 95 कन्सल्टेन्सीमा छापा मारेर 69 संचालक पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन 4 लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य भएको छ।
4: पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सड़क सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो। निर्माण कम्पनी कुमार सीएफईसी जेभीले पुलसँगै निर्माण गरिने गाइड बनको नयाँ डिजाइन तथा भेरिएसन अर्डर भियो स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको बताउँदै आएको थियो। निर्माण कम्पनीले कुनै पूर्व सूचना बिना ठेक्का अन्त्य गरिएको दावी गरेको छ। कम्पनीका अनुसार करिब 3,87 करोड रुपियाँ लागत अनुमान गरिएको पुलको 94% काम 3 वर्ष अघि नै पूरा भइसकेको थियो। सड़क डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले निर्माण कम्पनीले 4 वर्षदेखि काम अघि नबढाएका कारण ठेक्का अन्त्य गरिएको बताउनुभयो। निर्माण कम्पनीले ब्याङ्क ग्यारेन्टी सम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुनः उच्च अदालत पाटनमा रिट दायर गरेको जनाएको छ।
3: अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले ठूलो अण्डा 515 प्रति क्रेट र मध्यमको 485 फार्म दर कायम गरेको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले 2 दिने विदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताउनु भएको छ। बागलुङको बडीगार गाउँपालिका 5 खारा बजारमा जंगली भ्याकुर खाँदा एकजनाको मृत्यु भएको छ। 8 जना बिरामी परेका छन्। भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, बान्ता हुने गरेपछि 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको हो। अधिकांश घिमिरे परिवारकै समेत 8 जना बिरामी परेका छन्। बिरामीलाई उपचारका लागि मूर्तिबाङ अस्पताल लगिएको प्रहरीले जनाएको छ। वाशिङटनले शान्ति प्रक्रिया अघि बढ़ाउन इरान सामु 5 शर्त राखेको छ। इरानी संचार माध्यम फर्स्ट न्यूज एजेन्सीले दावी गरे अनुसार अमेरिकाले इरानको आणविक कार्यक्रम र जफत गरिएको सम्पत्तिको विषयमा शर्तहरू अघि सारेको हो। अमेरिकी शर्त अनुसार इरानमाथि भएको बमबारीबाट भएको क्षति बापत अमेरिकाले कुनै पनि क्षतिपूर्ति दिने छैन। साथै इरानले आफूसँग रहेको 400 किलोग्राम सम्वर्धित युरेनियम अमेरिकालाई सुम्पिनुपर्ने माग गरिएको छ। अमेरिकाले इरानमा एउटा मात्र आणविक केन्द्र सञ्चालन गर्न अनुमति दिने र विदेशमा रोक्का गरिएको इरानी सम्पत्ति मध्ये करिब 25% मात्रै फिर्ता गर्ने अडान लिएको छ। लेबनन सहितका सबै मोर्चामा जारी युद्धलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने अमेरिकाको शर्त छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय घर्किँदै गएको बताउनु भएको छ।
2: यो PFBS, Gorkha Radio.

0: छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान भएको छ। प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि समितिले आवेदन मागेको हो। इच्छुक योग्य व्यक्तिले 10 दिनभित्र दरखास्त दिनुपर्नेछ। सशस्त्र प्रहरीका आरोही महिलाले पहिलोपल्ट सगरमाथा चढ़ेका छन्। आरोही निम ढिकी शेर्पा र अनिता कार्कीले सगरमाथाको आरोहण गर्नुभएको हो। सहायक निरीक्षक शेर्पा र खेलाड़ी एवं सहायक हवलदार कार्कीले मे 17 सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले दुवै आरोहीलाई बधाई दिनुभएको छ। आरोही कार्की आरोहणका साथै एथलेटिक्स र शारीरिक सुगठन फिटनेस विधामा आबद्ध हुनुहुन्छ। सशस्त्र प्रहरी बल नेपाल को इतिहासमा संगठनको प्रतिनिधित्व गर्दै सगरमाथाको सफल आरोहण गर्ने पहिलो कर्मचारी इन्स्पेक्टर सुरज पौडेल हुनुहुन्छ। म्याग्दीको बेनी 5 गाजनेमा जिल्लामै पहिलोपल्ट व्यावसायिक स्याउ खेती शुरू भएको छ। प्रवीण कृषि तथा पशुपक्षी फार्म मार्फत 30 रोपनी क्षेत्र पाखोबारीमा स्याउ खेती शुरू भएको हो। हालसम्म 2 करोड़ खर्च भएको स्याउ फार्म थप 50 रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार होमस्टे सञ्चालन गर्ने सञ्चालक यादव पौडेलले जानकारी दिनुभएको छ।
1: अब तपाईँको 19 प्रजातिको स्याउ लाछु, 19 प्रजातिमा मेन भनेको रेड डेलिसियस, गाला अनि तपाईँको गोल्डन, त्यसमा अब चकलेट स्याउ, अरू जोना प्रिन्स, तपाईँको यस्तै यस्तै गरेर 19 प्रजातिको स्याउ छ। यसमा स्याउ पनि मैले त्यतिकै हावा तालमा लाएन, किन भन्नुहुन्छ भने तपाईँको इन्जिनियरले आएर माटो परीक्षण गरेर मसँग ल्याबको सामानहरू म आफै छ, म नि आफै चेक गर्न सक्छु कि।
0: स्याउ लगाइएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो। तनहुँको ब्यास नगरपालिका 10 दुम्सीमा निर्माण भएको नगरस्तरीय अस्पतालमा 2.5 करोड़ भन्दा बढी लगानी भएको छ। ब्यास नगरपालिकाले निर्माण गरेको अस्पताल भवनमा 2.64 लाख 34 हजार बढी रूपियाँ लगानी भएको हो। नगरपालिकाले सदरमुकाम भन्दा 5 किलोमिटर पर नगरस्तरीय अस्पताल निर्माण गरेको हो। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोकसिकमा दलित बस्तीमा ओडाले निशुल्क विद्युत जडान गरेको छ। ओडाले हालसम्म 8 दलित विपन्न परिवारको घरमा निशुल्क विद्युत जडान गरिदिएको हो। बिजुली बाल्न पाएपछि स्थानीय सुदर्शन गहतराज
2: लेखपढ गर्नको लागि पनि धेरै समस्या थियो, अनि भात साथ खानको लागि सबै कुराको समस्या छ। अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ हामीलाई।
0: वडाध्यक्ष बासकुमार राईले विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज भएको बताउनु भएको छ। हाल वडाका करिब 98% नागरिक विद्युतको पहुँचमा जोडिएका वडा कार्यालयले जनाएको छ। म्याग्दीको मंगला गाउँपालिका 2 कोत्रभाङका एक दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्।
3: हालै विवाह बन्धनमा बाँधिएका कोत्रभाङका प्रकाश खत्री र राधिका तिताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जडान गर्नुभएको हो। सड़क बत्ती जडान भएपछि सुरक्षा बढेको कोत्रभाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वटा 30 वाट र 3 वटा 50 वाट क्षमताको सड़क बत्ती, तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको छ। मंगला गाउँपालिकाले बिजुलीको पोल बाहेकका ठाउँमा सड़क बत्ती राख्न 3 वटा पोल उपलब्ध गराएको छ। रात परेपछि बल्ने र उज्यालोमा निम्ने सुचालित सड़क बत्ती जडान गरिएको हो। यसअघि रातको समयमा चितुवा बस्तीमा बस्ने गरेको थियो। कोत्रभाङमा 22 परिवारको बसोबास छ।
0: युएई अबुधाबीको बराका पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ। आक्रमणबाट प्लान्टमा आगो लागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। बराका पावर प्लान्ट युएईको सबैभन्दा ठूलो विद्युत स्रोत हो। यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बन मुक्त हुने बताइन्छ। संयुक्त अरब इमिरेट्सले ड्रोन आक्रमणका कारण आग लागि भएपछि अनुसन्धान गरिरहेको जनाएको छ। अधिकारीहरूले विकिरणको स्तर सामान्य रहेको बताएका छन्। थप बीबीसीका अमीर नादाबाट।
4: The nuclear power plant provides about 1/4 of the Emirates' electricity needs. And the suspicions will be that it is Iran who launched this attack. What it is, I think, is a signal by Iran that if the ongoing ceasefire negotiations don't meet their terms or they do break down, that they are prepared to return to military conflict.
5: You're BFBS Kolkata Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले प्रधान न्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय विरूद्ध परेको रिट दर्ता गर्न आदेश दिनुभएको छ। प्रधानको एकल इजलासले आज दिउँसो 1 बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उप निवेदन समेत दर्ता गरी भोलि पेशी चढाउन आदेश दिनुभएको हो। प्रधान न्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय विरूद्ध परेका रिटहरू दरपीठ भएपछि त्यस विरूद्ध परेका निवेदन सर्वोच्च प्रशासनले होल्डमा राखेको थियो। त्यसमा असन्तुष्टि जनाउँदै 30 जना वकिल कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ललाई आज बिहान भेट्न गएका थिए। संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश भएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 वटा उजुरी परेका छन्। समितिले गएको वैशाख 25 गते शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। समितिले शर्मा विरूद्ध आजसम्म उजुरी दिन सकिने जनाएको छ। शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गरिने समितिको भनाइ छ। प्राप्त उजुरी भोलि बस्ने समितिको बैठकमा सबैको रोहबरमा खोलिनेछ। त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई ती उजुरी वितरण गर्ने समितिले तयारी गरेको छ। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेका शर्मालाई संसदीय सुनवाईले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ। राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा आर्थिक वर्ष 2083-84 लागि कर प्रस्ताव बाहेक विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल शुरू हुने कार्यसूची छ। कास्कीको पोखरा महानगरपालिका 12 को अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा बनाइएका 4 दर्जन बढी अस्थायी संरचना हटाइएको छ। विगत 3 दशकदेखि सञ्चालित अस्थायी संरचना हटाइएको हो। विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका 53 व्यावसायिक टहरा पूर्ण रूपमा खाली गराइएको हो। विद्यालय प्रशासनले यसअघि पटक पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायले अवज्ञा गर्दै आएका थिए। यो विवादका क्रममा व्यवसायले अदालतमा मुद्दा समेत दायर गरेका थिए, तर अदालतले विद्यालयको पक्षमा फैसला सुनाएपछि फेरि 15 दिने सूचना जारी गरिएको थियो। टहरा हटाउन आजसम्मको अन्तिम समय सीमा तोकिएको थियो। व्यवसायले आफ्ना सामान सुरक्षित रूपमा स्थानान्तरण गरी टहरा खाली गरेका थिए। लामो समयदेखि विद्यालयको जग्गामा रहेका संरचना हटाइएसँगै जग्गा अब विद्यालयको पूर्ण स्वामित्वमा आएको छ। चीनको गुआङसी क्षेत्रमा भूकम्पपछि लिउझाउ शहरबाट 7,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चिनिया संचार माध्यमहरूका अनुसार आज बिहानको भूकम्पमा परि 2 जनाको ज्यान गएको छ। गुआङसी क्षेत्रमा 5.2 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि 13 वटा भवन भत्किएका छन्। 1 जना अझै बेपत्ता छन् भने 4 जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ। भूकम्पबाट प्रभावित क्षेत्रमा राहत र उद्धारका काम भइरहेका छन्। रेलवे अधिकारीहरूले ट्र्याक र अन्य धारहरूको निरीक्षण थालेको समाचारमा जनाइएको छ। विश्व स्वास्थ्य संगठनले कंगोमा इबोला संक्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको जनाएको छ। रोगका कारण कम्तीमा 80 मानिसको मृत्यु भएको ठानिएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य मन्त्री श्यामुल मुलाम्बाले अवस्था गम्भीर बनेको बताउनु भएको छ।
4: When our teams are tracing cases, we realized that the first person fell ill in late April and died on April 24th. It was the return of this body to the Mungwalu health zone, which is a mining area with a large population, that caused the Ebola outbreak to escalate.
3: युएई अबुधाबीको बाराकाहा पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ। आक्रमणबाट प्लान्टमा आगो लागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। बाराकाहा पावर प्लान्ट युएईको सबैभन्दा ठूलो विद्युत स्रोत हो। यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बन मुक्त हुने बताइन्छ। संयुक्त अरब इमिरेट्सले आग लागेपछि अनुसन्धान गरिरहेको जनाएको छ। अधिकारीहरूले विकिरणको स्तर सामान्य रहेको बताएका छन्। थप बीबीसीका अमीर नादाबाट।
5: This is a key nuclear power plant. It provides about a quarter of the Emirates' electricity needs. And the suspicions will be that it is Iran who launched this attack. What it is, I think, is a signal by Iran that if the ongoing ceasefire negotiations don't meet their terms or they do break down, that they are prepared to return to military conflict.
3: मध्यपूर्वमा बढ्दो तीव्र रूपमा सकिँदै गएको र आधी अघिको शान्ति भएको चेतावनी दिनुभएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भएको वार्तापछि इरानले अमेरिकाले इरानमाथि फेरि आक्रमणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यता इरानी संचार माध्यमले भने तेहरानले द्वन्द अन्त्यका लागि अघि सारेका पछिल्ला प्रस्तावमा अमेरिकाले कुनै ठोस र स्पष्ट सहमति नदिएको आरोप लगाएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीका सांसदले प्रधानमन्त्री र सरकारको कार्यशैलीप्रति प्लेकार्ड देखाउँदै मौन विरोध गर्दा सभामुखले आपत्ति जनाएका छन्। संसदको रोस्ट्रम अगाडि पुगेर उनीहरूले सभामुख डोलप्रसाद अर्याललाई विभिन्न नारा लेखिएका पर्चा देखाएका हुन्। प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्ने, प्रश्नदेखि भाग्न नपाउने, जनमतको सम्मान गर्नुपर्ने, संसद छलेर अध्यादेश ल्याउन बन्द गर्नुपर्ने, संसदीय जिम्मेवारी वहन गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड हात र छातीमा टाँसेर समेत देखाएका हुन्। डोजर आतंक बन्द गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड आधा मिनट जति देखाएपछि उनीहरू आफ्नो सीटमा बसेका थिए। सांसदहरूले प्लेकार्ड सहित मौन विरोध गरेपछि सभामुखले आपत्ति जनाउँदै मर्यादामा रहन भन्नुभएको छ।
4: मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानून अथवा नियमावली प्राक्टिस कसैले पनि दिएको देखिँदैन। त्यसकारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गराउँछु।
3: आजको बैठकमा श्रम संस्कृतिका सांसदले प्लेकार्ड छातीमै राखेर बोल्ने गरेका छन्। सरकारको नीति कार्यक्रम पेश गर्ने र छलफलपछि समेत प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन नआएपछि श्रम संस्कृति लगायतका प्रतिपक्षी दलले विरोध गर्दै आएका छन्। संसदमा हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको पनि संसदको क्यालेण्डरमा जेठ र असारमा समेत यो कार्यक्रम राखिएको छैन। नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ। आज संसद बैठकमा बोल्दै सांसद केसी
5: भाद्र 23 र 24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन बुझाइसकिएको छ, तर उक्त दस्तावेज अझै औपचारिक रूपले सार्वजनिक भएको छैन। तसर्थ त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस् भन्ने माग राख्न चाहन्छु। त्यस्तै भदौ 23 देखि 26 गतेसम्मको हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो। 24 गते करिब 12 घण्टा नेपाली जनता अनाथ, राज्यविहीन र टुरा बनेका थिए। यस्तो कहिल्यै नदोहोरियोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्छ, जनता त्यो चाहन्छन्। यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्। तुरन्त सार्वजनिक गरी दोषीमाथि कानून बमोजिम हदैसम्मको कडा कारवाही।
3: गोर्खा वेलफेयर ट्रस्टले पाल्पाको विकट रमघा गाउँपालिका 4 बागचौरको अमर आधारभूत विद्यालयमा डेस्क बेन्च सहयोग गरेपछि 42 जना विद्यार्थीलाई सहज भएको छ। बुटवलबाट छवि पाण्डे।
6: 7 कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब 42 जना विद्यार्थीहरू डेस्क बेन्च नभएकै कारण भुइँमै बसेर भए पनि पढिरहेका थिए। विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिन्जालीका अनुसार स्कुलको डेस्क बेन्च पुरानो भएकोले फुत्किने र हल्लिने भएको कारण समस्या परेको बेला गोर्खा वेलफेयर ट्रस्टले नयाँ फर्निचर बनाइदिएपछि विद्यार्थीलाई पढाइमा सहज भएको छ।
7: पहिला चाहिँ समस्या थियो, सबै चाहिँ पहिलाको चाहिँ बिग्रेर भत्केर चाहिँ गए, नटहरू कुटिएर चाहिँ त्यो हर्लाङ्गुर्लुङ थियो। वर्षा गर्ने चाहिँ सहयोग गर्नुभएर राम्रो भयो।
6: विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिन्जालीले विद्यार्थी संख्या बढे पनि अब केही वर्षको लागि डेस्क बेन्चको समस्या नपर्ने बताउनुभयो। सनमाइका लगाएर बनाएकोले डेस्क बेन्च बलियो बनेको र काम गुणस्तरीय भएको उहाँको भनाइ छ। प्रधानाध्यापक सिन्जालीका अनुसार डेस्क बेन्चको समस्या समाधान भएकोले अब विद्यालयले राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिनेछ।
7: दुईजनाको दरले बसे पनि 75 जना अटोमेटिक हुन्छ होइन, अनि चाहे 3 जनाको दरले बसे पनि 75 जनालाई चाहिँ भयो। एकदम कम्फर्टेबल, एकदम आकर्षण हेर्दा पनि होइन, सनमाइका राखेर माथि चाहिँ निलो टाइपको चाहिँ सनमाइका राखेर है काठकै उचाइ खुट्टाहरू गरेर है जनजातिहरूमै छन् विद्यार्थीहरू। अब जे छ जति छन् तिनीहरूलाई चाहिँ गुणस्तरीय शिक्षा दिने चाहिँ हाम्रो चाहिँ लक्ष्य हो।
6: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार कुल 150,000 लागतमा 25 डेस्क बेन्च तयार भएको छ। सरकारको आँखा नपुगेको उक्त विद्यालयमा अध्ययनरत बालबालिकाले कापी किताब भुइँमा होइन अब डेस्कमा राखेर सहजता साथ पढाइ गर्न पाउने भएका छन्।
3: बुटवलबाट छवि पाण्डे।

जिंदगी भरी कति साड्छौ कति बाँड्छौ जिंदगी भरी जिंदगी।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भावी प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको सिफारिस विरूद्ध परेका रिट सर्वोच्च प्रशासनले झुलाएर राखेको भन्दै कानून व्यवसायले कायम मुकायम प्रधान न्यायाधीश गुहारेका छन्। सूर्यमा प्रशासनले दरपीठ गरेपछि त्यस विरूद्धका निवेदन सर्वोच्च प्रशासनले होल्ड गरेर राखेको भन्दै आज 30 जना कानून व्यवसायले कामो प्रधान न्यायाधीश सपना प्रधान मल्ल कहाँ डेलिगेशन गएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रारले वैशाख 25 गते प्रधान न्यायाधीश सिफारिस विरूद्ध परेका 3 वटा रिट दरपेट गरिदिएका थिए। त्यस विरूद्ध परेका निवेदन पनि थन्काएर राखेको विषयमा असन्तुष्टि जनाउँदै आज विष्णुमाया बसाल, गीता थापा लगायतका कानून व्यवसायी कामो प्रधान न्यायाधीश मल्ल कहाँ कुरा गर्न डेलिगेसन गएका हुन्। सर्वोच्च प्रशासनले करिब 1 सातादेखि 3 निवेदन होल्डमा राखिदिएको छ। यसैबीच प्रधान न्यायाधीश सिफारिस मनोज शर्माले आफू विरूद्धका निवेदन दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएको खुलेको छ। निवेदन दर्ता नगरिएको विषयमा आज कामो प्रधान न्यायाधीश मल्लले ध्यान आकर्षण गराउँदा मुख्य रजिस्ट्रार विमल पौडेलले शर्माले दर्ता नगर्न निर्देशन दिएको खुलाउनु भएको हो। निवेदनमाथिको विलम्बबारे आज कानून व्यवसायले समेत ध्यान आकर्षण गरेपछि कामो प्रधान न्यायाधीश मल्लले शर्माकै निर्देशनमा उहाँको सिफारिस विरूद्धका निवेदन दर्ता नभएको खुलाउँदै तत्काल दर्ता गरेर भोलि नै पिसी तोक्न आदेश समेत दिनुभएको छ। संविधान, सर्वोच्च अदालत नियमावली र न्याय प्रशासन ऐनले समेत न्याय प्रशासन प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशलाई दिएको भन्दै मल्लको आदेशमा वैशाख 23 र 25 लगायतका मितिमा आएका निवेदनमाथि मुद्दा हेर्ने रजिस्ट्रार र मुख्य रजिस्ट्रारले अल्मल्याउन खोज्दा न्यायिक प्रक्रियालाई नै अवरोध पुगेको देखिने र यो गतिविधि न्यायपालिकाको स्वच्छता, निष्पक्षता, सक्षमता र स्वतन्त्रतामाथिको उदासीनता र अकर्मण्यता हुने भनिएको छ। संसदीय समितिले प्रधान न्यायाधीश सिफारिस मनोज कुमार शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन सुरु गर्ने भएको छ। शर्मा विरूद्ध हालसम्म 7 वटा उजुरी परेको छ। समितिले गएको 25 गते शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। शर्मा विरूद्ध आजसम्म उजुरी दिने म्याद छ। भोलि बस्ने संसदीय सुनवाई समितिमा सबै सदस्यको रोहबरमा उजुरी खोलेर अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिनेछ। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिस गरेका शर्मालाई संसदीय सुनवाईले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ। गएको वैशाख 24 गते बसेको संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा शर्माको नाम सिफारिस भएको थियो। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले भने विमतिसहित नोट अफ डिसेन्ट लेख्नु भएको छ। प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीका सांसदले प्रधानमन्त्री र सरकारको कार्यशैलीप्रति प्ले कार्ड देखाउँदै मौन विरोध गर्दा सभामुखले आपत्ति जनाएका छन्। संसदको रोस्टरमा अगाडि पुगेर उनीहरूले सभामुख डोरप्रसाद अरियाललाई विभिन्न नारा लेखिएका पर्चा देखाएका थिए। प्रधानमन्त्री संसदप्रति जवाबदेही बन्नै पर्ने, प्रश्नदेखि भाग्न नपाउने, जनमतको सम्मान गर्नुपर्ने, संसद छलेर अध्यादेश ल्याउन बन्द गर्नुपर्ने, संसदीय जिम्मेवारी वहन गर्नुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड हात र छातीमा टाँसेर समेत देखाएका हुन्। डोजर आतंक बन्द गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड आधा मिनट जति देखाएपछि उनीहरू आफ्नो सिटमा बसेका थिए। सांसदहरूले प्लेकार्ड सहित मौन विरोध गरेपछि सभामुखले आपत्ति जनाउँदै मर्यादामा रहन सचेत गराउनु भएको छ।
4: मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानून अथवा नियमावली प्राक्टिस किसैले पनि दिएको देखिँदैन। त्यस कारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गराउँछु।
3: आजको बैठकमा श्रम संस्कृतिका सांसदले अझै पनि प्ले कार्ड छातीमै राखेर बोलेका छन्। सरकारको नीति कार्यक्रम पेश गर्ने र छलफल पछि समेत प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन नआएपछि श्रम संस्कृति लगायतका प्रतिपक्ष दलले विरोध गर्दै आएका छन्। संसदमा हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरे पनि संसदको क्यालेण्डरमा जेठ र असारमा समेत यो कार्यक्रम राखिएको छैन। नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानवाधिकार आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ। आज संसद बैठकमा बोल्दै सांसद केसी,
5: भाद्र 23 र 24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन बुझाइसकिएको छ, तर उक्त दस्तावेज अझै औपचारिक रूपले सार्वजनिक भएको छैन। तसर्थ त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस् भन्ने माग राख्न चाहन्छु।
3: नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक दिने अन्तर्राष्ट्रिय क्रिकेटमा कम खेलमै 150 विकेट लिने कीर्तिमान बनाउनु भएको छ। कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग दुईमा हिजो स्कटल्यान्ड विरुद्धको खेलपछि लामिछानेले 73 खेलमा 150 विकेटको कीर्तिमान बनाउनु भएको हो। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा थियो। हवस् त, खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरुद्ध दायर रिट निवेदन दर्ता गर्न कार्यभाग प्रधान न्यायाधीश सपना मल्ल प्रधानले दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामै आपत्ति जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नियमावलीमाथिको छलफलका क्रममा विशेष समय लिएर राष्ट्रपा सांसद यज्ञमणि नेपालीले कायम मुकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति नियम आपत्ति जनाउनु भएको हो। अधिवक्ता सांसद नेपालीले अदालतको प्रशासनिक र न्यायिक कार्यप्रणालीका स्थापित मूल्य र मान्यता विपरीत आदेश आएको दावी गर्नुभएको छ। प्रधान न्यायाधीश सिफारिश सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन आज नै दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतमा पनि लफडा परेको छ। कायम मुकायम प्रधान न्यायाधीश मल्लले प्रशासनबाट दर्पित गरिएको रिट दर्ता गर्न आदेश दिएसँगै सर्वोच्च प्रशासनका सबै कर्मचारी कार्यालय छाडेर हिँडेका छन्। अहिले सर्वोच्च प्रशासनका अधिकांश शाखा रित्ता भएका छन्। कार्यालयमा कर्मचारी देखिएका छैनन्। कर्मचारीहरूको यो हरकत विरूद्ध कानून व्यवसायीले प्रदर्शनको तयारी समेत गरेका छन्। न्यायाधीश सिफारिश मनोज शर्माले आफू विरूद्धका निवेदन दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएको पनि खुलेको छ। निवेदन दर्ता नगरिएको विषयमा आज कामु प्रधान न्यायाधीश मल्लले ध्यानाकर्षण गराउँदा मुख्य रजिस्ट्रार विमल पौडेलले शर्माले निवेदन दर्ता नगर्न निर्देशन दिएको खुलाउनु भएको हो। निवेदनमाथिको विलम्बबारे आज कानून व्यवसायले समेत ध्यानाकर्षण गरेपछि कामु प्रधान न्यायाधीश मल्लले पौडेललाई कारण सोध्नु भएको थियो। पौडेलले शर्माकै निर्देशनमा उहाँको सिफारिश विरूद्धका निवेदन दर्ता नभएको खुलाएपछि कामु प्रधान न्यायाधीश मल्लले आजै दर्ता गरेर भोलि नै पेशी तोक्न आदेश दिनुभएको हो। यो विषयमा राष्ट्रपाले सदनमा प्रश्न उठाएको हो। संविधान, सर्वोच्च अदालत, नियमावली र न्याय प्रशासन ऐनले समेत न्याय प्रशासन प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशलाई दिएको भन्दै मल्लले मुद्दा हेर्ने रजिस्ट्रार र मुख्य रजिस्ट्रारले अल्मल्याउन खोज्दा न्यायिक प्रक्रियालाई नै अवरोध पुगेको देखिने र यो गतिविधि न्यायपालिकाको स्वच्छता, निष्पक्षता, सक्षमता र स्वतन्त्रतामाथिको उदासीनता हुने आदेशमा लेख्नु भएको छ। कानूनले तोकेको विधि अनुसार अदालतमा दर्ता हुन आएका निवेदनलाई रोक्दा न्याय प्राप्तिको बाटोमा अवरोध हुने र अदालतको जनआस्थामा माथि अविश्वास बढाउने प्रयास भएको देखिन समेत मल्लले आदेशमा भन्नुभएको छ। यसअघि भावी प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको सिफारिश विरूद्ध परेका रिट सर्वोच्च प्रशासनले झुलाएर राखेको भन्दै कानून व्यवसायले कायम मुकायम प्रधान न्यायाधीश गुहारेका थिए। एमाले सांसदहरूले मेयर हुँदा कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा अहिले पनि कार्यकक्षमा राख्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चुनौती दिएका छन्। आज संसदमा बोल्दै एमाले सांसद गंगादेवी श्रेष्ठले मन्त्रीहरूको सम्पत्ति विवरणको स्रोत समेत सार्वजनिक गर्न माग गर्नु भएको छ।
4: सम्माननीय प्रधानमन्त्रीज्यू, मेयर हुँदा राख्नुभएको ग्रेटर नेपालको नक्सा अहिले खोइ त्यो चाहिँ यहाँ पनि फेरि चाहियो भन्ने माग गर्न चाहन्छु। जनताले त्यही देखेर केपी ओली भन्दा राष्ट्रवादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्। अहिले लिपुलेको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छ? समर्थकले सरकारको बचाउको लागि फेसबुकमा चिठी हालेको भरलाई जनताले पत्याइदिनु पर्ने हो कि कूटनीतिक पहल पनि केही भएको छ? मुस्ताङको युरोनियम खानी कसैलाई दिएको भन्ने हल्ला के हो? सगरमाथामा विदेशी सेना राख्ने कुरा के हो? यो जनतालाई सह्य हुने छैन। भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यत्रो धेरै सुन कहाँबाट आयो? बिल पनि सार्वजनिक गरियोस्।
3: कांग्रेस सांसद अभिषेक प्रस्ताव शाहले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित आयोगमाथि नै निगरानीको माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहले पूर्व गृहमन्त्री गुरुङलाई आयोगले नै चोख्याउन सक्ने भन्दै निगरानीको माग गर्नुभएको हो।
5: पूर्व गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनु पर्दछ। संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ र आयोगले कसैको दबाव वा प्रभावमा परेर चोख्याउने काम नगरोस्। तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।
3: प्रतिनिधि सभामा संस्कृति पार्टीका सांसदले प्रधानमन्त्री र सरकारको कार्यशैलीप्रति प्ले कार्ड देखाउँदै मौन विरोध गर्दा सभामुखले आपत्ति जनाएका छन्। संसदको रोस्ट्रममा अगाडि पुगेर उनीहरूले सभामुख दोलप्रसाद अरियाललाई विभिन्न नारा लेखिएका पर्चा देखाएका हुन्। प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्ने, प्रश्नदेखि भाग्न नपाउने, जनमतको सम्मान गर्नुपर्ने, संसद छलेर अध्यादेश ल्याउन बन्द गर्नुपर्ने, संसदीय जिम्मेवारी वहन गर्नुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड हात र छातीमा टाँसेर उनीहरूले सभामुखलाई देखाएका हुन्। सभामुखले यही विषयमा आपत्ति जनाउँदै मर्यादामा रहन भन्नुभएको हो। हवस् त, अब यति नै। नमस्कार।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: लाइन भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। जारी श्रृंखलामा दोस्रो जीत हात पारेको नेपाल लीग टूको अंक तालिकामा 5 स्थानमा उक्लिएको छ। किर्तिपुरस्थित टियो मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालको जीतमा कप्तान रोहित पौडेलले सर्वाधिक 74 रन बनाउँदा ईशान पाण्डेले 5 चौका र 2 छक्का प्रहार गर्नुभयो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि 58 रनको ओपनिङ साझेदारी गर्नुभएको थियो। उपकप्तान दिपेन्द्र सिंह ऐरी र रन 2 रनमा आउट हुँदा आरिफ शेख 8 रनमा अभिजित रहनुभयो। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड 39 ओभर 1 बलमा 194 रनमा अल आउट भएको थियो। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ। प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरूद्ध दायर रिट दर्ता गर्न कार्यभाग प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राष्ट्रपाले संसदमा आपत्ति जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रपा सांसद यज्ञमणि नेउपानेले कायमोकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति आपत्ति जनाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
4: सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ। सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो। आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो। सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्। 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्। 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्। 1,25,000 वर्ष कैद लगत बाँकी छ। 31 अर्ब जरिवाना असुल हुन बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन। तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर छ। सभामुख जीव मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
3: कायम प्रधान न्यायाधीश मल्लले रिट दरपीठ विरूद्धका निवेदन आज दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतका प्रशासनिक कर्मचारीहरू कार्यकक्ष नै छोडेर हिँडेका छन्। मापदण्ड विपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रमाथि प्रहरीले कार्यवाही अघि बढ़ाएको छ। दर्ता नभएका दर्ताका लागि निवेदन दिएका तर स्वीकृति नपाएका र परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएका कन्सल्टेन्सी कार्यवाहीको दायरामा तानिएका छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2,000 कन्सल्टेन्सी दर्ता बिनै सञ्चालनमा रहेको अनुमान छ। मापदण्ड विपरीत सञ्चालनमा रहेका कन्सल्टेन्सीबारे पीड़ित विद्यार्थीले उजुरी गरेका थिए। यसलाई समेत आधार मानेर प्रहरीले शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी कार्यवाही अभियान थालेको हो। दर्ता वा नवीकरण विनय सञ्चालित कन्सल्टेन्सीको सूची लिएर छानबिन थालिएको प्रहरी अधिकारीहरूले जनाएका छन्। पहिलो चरणमा 69 कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार 95 कन्सल्टेन्सीमा छापा मारेको र त्यसमा 69 सञ्चालक पक्राउ गरिएको एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो। करिब 2,000 कन्सल्टेन्सी बिना दर्ता सञ्चालनमा रहँदा कतिपय भने दर्ताका लागि निवेदन दिएर अनुमति पत्र नपाएका छन्। त्यसमध्ये कतिपयले शैक्षिक परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको अधिकारीहरूले जनाएका छन्। शिक्षा मन्त्रालयमा 1,473 कन्सल्टेन्सी दर्ता भएका छन्। त्यसमध्ये करिब 900 मात्रै नियमित नवीकरण छ। त्यस्तै प्रदेशमा 2,000 निवेदन दिएकोमा करिब 500 मात्रै अनुमति पाएका छन्। सरकारले नै अनुमतिमा ढिलाइ गरेकाले कतिपय भने समस्यामा परेका छन्। कैद कट्टा सम्बन्धी नियमावली नबन्दा 65 वर्ष भन्दा माथिका 500 भन्दा धेरै ज्येष्ठ नागरिक कारागारमै छन्। ज्येष्ठ नागरिक ऐन 2063 दफा 12 अनुसार 65 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक कैद सजाय कट्टा भई जेलमुक्त हुन पाउँछन्। 65 वर्ष उमेर पुगेकाले 25%, 70 वर्ष उमेर पुगेका 50% र 75 वर्ष उमेर पुगेकाले 75% कैद सजाय कट्टाको सुविधा पाउन सक्छन्। कानूनको यो दफा अनुसार कैद मुक्त भइसक्नुपर्ने धेरै कैदी कानून कार्यान्वयन नहुँदा हालसम्म पनि जेलमै छन्। केन्द्रीय कारागार कारागार कार्यालयका जेलर कृष्ण चापा गाईका अनुसार कारागारभित्र मात्रै अहिले 65 वर्षभन्दा माथिका 119 ज्येष्ठ नागरिक छन्। उनीहरू कैद सजाय कट्टाका लागि योग्य छन् तर प्रष्ट कानून नहुँदा उनीहरू जेलमुक्त हुन नपाएको चापा गाईले जानकारी दिनुभयो। कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरको जेलमा 65 वर्ष उमेर पुगेका 500 भन्दा धेरै कैदी छन् जो कानूनले दिएको सुविधा उपभोग गरी जेलमुक्त हुन सक्छन्। विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेले ज्येष्ठ नागरिक ऐन 2063 ज्येष्ठ नागरिकलाई कैद कट्टा गर्ने सुविधा दिएको तर त्यो सुविधा सरकारको कुन निकायले कार्यान्वयन गर्ने प्रश्न नहुँदा प्रक्रिया रोकिएको जानकारी दिनुभयो। फौजदारी कसुर नियमावली 2076 समयमै संशोधन नहुँदा चालचलन सुधार भएका अन्य कैदी पनि जेलमुक्त हुनबाट वञ्चित भएका छन्। अवस्थ अहिलेसम्मका खबर यति नै। नमस्कार, भारती।
0: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ। यसअघि परराष्ट्र मन्त्री सुशील खनाल आफैले सामाजिक सञ्जालमा अमृत झा रिहा भएको भन्दै पोस्ट गर्नुभएको थियो। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा पूर्वपक्षका लागि थुनामै रहेको र उहाँको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। मन्त्रालयले झाको निष्पक्ष सुनवाई र रिहाईका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ। तेल लिन जाने क्रममा उदयपुर गाईघाटका 30 वर्षीय अमृत झा सहित 7 जनालाई इरानी सुरक्षाकर्मीले होर्मुजभन्दा माथि रहेको केशन टापुबाट पक्राउ गरेको थियो। इरानी सेनाले उनीहरूलाई चैतको पहिलो साता नियन्त्रणमा लिएको थियो। प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरूद्ध दायर रिट दर्ता गर्न कार्यवाहक प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति रासोपाले संसदमा आपत्ति जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै रासोपा सांसद यज्ञमणि न्यौपानेले कायम मुकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको हो।
4: सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ। सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो। आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो। सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्, 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्। 1,25,000 वर्ष कैद लगत बाँकी छ, 31 अर्ब जरिवाना असुल हुन बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन, तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषय भन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर छ, स्वभावमुख जीव मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
3: कायम मुकायम प्रधान न्यायाधीश मल्लले रिट दरपीड विरूद्धका निवेदन आजै दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतका प्रशासनिक कर्मचारीहरू कार्यकक्ष नै छाडेर हिँडेका छन्। कर्मचारीहरू रिट दर्ता टारेर हिँडेपछि कानून व्यवसायले भने प्रदर्शनको तयारी गरेका छन्। कायम मुकायम प्रधान न्यायाधीशको आदेश र प्रतिनिधि सभाका सांसदको धारणाका विषयमा छलफल गर्न नेपाल बारले आकस्मिक बैठक डाकेको छ। नेपाल बार एसोसिएशनका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले आजका लागि आकस्मिक बैठक डाकिएको जानकारी दिनुभएको हो। कांग्रेस सांसद अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित आयोगमाथि नै निगरानीको माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहले पूर्व गृहमन्त्री गुरूङलाई आयोगले नै चोख्याउन सक्ने भन्दै निगरानीको माग गर्नुभएको हो।
5: पूर्व गृहमन्त्री सुदन गुरूङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ। संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ र आयोगले कसैको दबाव वा प्रभावमा परेर चोख्याउने काम नगरोस्। तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ। संसदमा बोल्दै साम्पाङले आगामी बजेटमा धरानका विभिन्न विकासका आयोजना र जनजीविकाका मुद्दालाई प्राथमिकता दिन पनि सरकारसँग माग गर्नुभएको छ।
6: संविधान भएको देश, खाने धान नभएको देश, संविधानको धारै धारा भएको देश, पानीको धारा नभएको देश, विधि र विधान भएको देश तर बाटो र यात्रा गर्ने साधन नभएको देश, कानुन भएको देश, खाने नुन नभएको देश, सप्तकोशी धरान खाने पानी आयोजना सुरु गर्नुपर्छ। धरानका सर्दु, सेउती, सेरा, अँधेरी खोलाहरूमा तटबन्धन बस्ती जोखिममा छन्, तटबन्धन गरियोस् भन्ने माग राख्न चाहन्छु। सेनिटरी ल्यान्डफिल साइट फोहोर मैला सरललै फालेर चाहिँ नै डम्पिङ गर्नुपर्ने बाध्यता छ, सेनिटरी ल्यान्डफिल साइटको लागि पैसा विनियोजन होस् भन्ने माग राख्न चाहन्छु। धरान स्थित बिपी अस्पतालको एमसिएच भवन निर्माणाधीन छ, 11 वर्ष जति भयो, त्यो तपाईँको चाहिँ सम्पन्न भएर सञ्चालनमा आओस्, त्यसको लागि आवश्यक बजेट विनियोजन गरियोस् भन्न म चाहन्छु।
3: नेपालले स्कटल्यान्डलाई 6 विकेटले हराएको छ। योसँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टू को 5 स्थानमा उक्लिएको छ। आज टियु क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर एक बलमा 4 विकेट गुमाएर 179 रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक 74 रन बनाएर नट आउट हुनुभयो। म्याच नेपालका स्पिनर ललित राज
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल आफैले सामाजिक सञ्जालमा अमृत झा रिहा भएको भन्दै पोस्ट गर्नुभएको थियो। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा पूर्वपक्षका लागि थुनामै रहेको र उहाँको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। मन्त्रालयले झाको निष्पक्ष सुनवाई र रिहाईका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ। तेल लिन जाने क्रममा उदयपुर गाईघाटका 30 वर्षीय अमृत झा सहित 7 जनालाई इरानी सुरक्षाकर्मीले होर्मुज भन्दा माथि रहेको केशन टापुमाथि पक्राउ गरेको थियो। इरानी सेनाहरूले उनीहरूलाई चैतको पहिलो साता नियन्त्रणमा लिएको हो। भारतको बिहारबाट विभिन्न प्रलोभनमा परेर जोखिममा परेका 6 जना नेपाली बालबालिकाको उद्धार गरिएको छ। नयाँ दिल्लीको नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको पहलमा उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। उद्धार गरिएका बालबालिका मध्ये 4 जना कोशी प्रदेशका छनृ पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले केही पदाधिकारीलाई उन्मुक्ति दिने गरी सम्पत्ति छानबिन गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भएको छ। आज संसदमा विनियोजन विधेयकमाथि धारणा राख्दै पुनले सम्पत्ति छानबिनको क्षेत्राधिकारमा केही पदाधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको हो।
4: सरकारले स्वतन्त्र र अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्नेमा कार्यकारी प्रमुखकै मातहतमा त्यसलाई राखिनु र यसको क्षेत्राधिकारमा केही वर्तमान र केही पूर्व पदाधिकारीलाई उन्मुक्ति दिइएको छ। यसबाट कतै सरकार छनौटपूर्ण सेलेक्टिभ सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार मुलुकका वास्तविक समस्या समाधानमा केन्द्रित नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुशबु ओली,
5: हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ। हाम्रा सामाजिक आर्थिक यथार्थहरू कस्ता छन् त्यता ध्यान पुर्याउँ। आज राज्यको राजस्व दबावमा छ, युवा विदेश पलायन भइरहेका छन्, कृषि उत्पादन घट्दो छ, प्राइभेट सेक्टर त्रसित छ, सार्वजनिक ऋणको भार बढ़िरहेको छ, पुँजीगत खर्च अत्यन्त कमजोर छ, स्थानीय तहमा सेवा प्रवाह असमान छ। यस्ता यथार्थ बीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्सन गर्नुभन्दा नारामूलक आशावादी नै फेरि पनि प्रस्तुत गरेको हो कि भन्ने मलाई लागिरहेको छ।
3: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 वटा सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार पहिलो दिन कान्तिपुर सहकारीका 215, शिवशिखर बहुउद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताहरूको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। सरकारले 5 लाख भन्दा कम बचत भएका व्यक्तिलाई प्राथमिकतामा राख्दै क्रमशः सबै बचतकर्ताको रकम फिर्ता गर्ने जनाएको छ। सांसद कमला पन्तले निर्माण व्यवसायीहरूले पुरानो भुक्तानी नपाउँदा काम रोकिनु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद पन्त
6: अहिले अब निर्माण व्यवसायीहरू निर्माण कार्य छोडेर हात बाँधेर बसेका छन् भन्ने सुनिन्छ र निर्माण व्यवसायीले पहिला काम गरेको भुक्तानी पाएको छैन रे भन्ने सुन्नमा आएको छ। अब त्यो भुक्तानी दिन कति होला, सरकारले त्यो भुक्तानीको पुरानो भुक्तानीको लागि कति बजेट छुट्याएको होला र भुक्तानी नै नदिइकन निर्माण व्यवसायले काम गर्छन् भन्ने आशा अपेक्षा सरकारले गरेको छ कि छैन यो मैले जान्न चाहेँ।
3: मलेसिया सरकारले नेपाली श्रमिकको स्वास्थ्य परीक्षण दुई देश बीचको श्रम सम्झौता अनुसार भइरहेको स्पष्ट पारेको छ। काठमाडौँको मलेसियाली दूतावासका अनुसार नेपालमा बायोमेडिकल प्रणाली बीएमएस प्रणाली मार्फत 36 वटा स्वास्थ्य संस्थाले परीक्षण सञ्चालन गरिरहेको छन्। श्रम मन्त्रालयले तोकेको 6,500 रूपियाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोग बापत थप 3,000 रूपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ। स्वास्थ्य परीक्षणको सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बेहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। म्याग्दीको मलङ्गा गाउँपालिका 2 कोतरवाङका एक दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्।
2: हालै विवाह बन्धनमा बाँधिएका कोत्रावाङका प्रकाश खत्री र राधिका तिथाल खत्रीले व्यक्तिगत लगानीमा सडकपत्ती जडान गर्नुभएको हो। सडकपत्ती जडान भएपछि सुरक्षा बढेको कोत्रावाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 30 वाट र 3 50 वाट क्षमताको सडकपत्ती तार लगायत सबै सामग्री।
3: यो BFBS गोर्खा रेडियो हो।

0: त काठमाडौँ गएको थियो, फर्केर आएछ पनि
1: क्यारनीहरू बसेर तिम्रो मै गाउँहरूको मैले पानी ल्याए मलाई त
0: हो र
1: भन्ने।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: सर्वोच्च अदालत को प्रधान न्यायाधीश का सिफारिश भएका डाक्टर मनोज कुमार शर्मा विरूद्ध 16 उजुरी परेको छ. संसदीय सुनवाई समिति का शाखा अधिकृत विजय कुमार भट्टराई का अनुसार ती उजुरी भोलि को बैठक में खोलिने छ. वैशाख 24 गते संवैधानिक परिषद ने शर्मा प्रधान न्यायाधीश में सिफारिश गरेको थियो. प्रधान न्यायाधीश का लागि न्याय परिषद ने सिफारिश गरेका 6 जना में शर्मा चौथो वरीयता में हुनुहुन्छ. अब संसदीय सुनवाई समिति ने उजुरी माथि छलफल गरेपछि शर्मा को नाम अनुमोदन का लागि राष्ट्रपति समक्ष पठाइने छ. राष्ट्रपति प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ. नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ. आज बसेको सचिवालय बैठकले 11 महिना अघि रोकिएको सदस्यता पुनः सक्रिय गर्ने निर्णय गरेको सचिव पद्मा अरियालले जानकारी दिनुभयो. गत साउन 6 गते बसेको सचिवालयको बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो. यसअघि एमालेले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने भन्दै सदस्यता नवीकरण रोकेको थियो. तर गत फागुन 21 को प्रतिनिधि सभा चुनावपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन एमाले दोस्रो तहका नेताहरू मोर्चाबन्दीमा उत्रिएका थिए. त्यस्तै ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने दवाब दिँदै आएको थियो. दुवैतर्फको दवाबमा रहेका ओलीले आजको सचिवालय बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराउनु भएको हो. यससँगै भण्डारीको सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ. नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नु भएको छ. आज संसद बैठकमा बोल्दै सांसद केसी
4: भाद्र 23 र 24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक भएको छैन. त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस्. त्यस्तै भदौ 23 देखि 26 गतेसम्मको हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो. यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्। तुरन्त सार्वजनिक गरी दोषीमाथि हदैसम्मको कडा कारवाही.
3: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता दिन शुरू गरेको छ. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो. समितिका अनुसार पहिलो दिन कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारी 7 जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्. समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताहरूको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ. पोखराको विजयपुर खोलाको तरबुजा खेतीमा युवा पनि आकर्षित भएका छन्।
5: पोखरा महानगरपालिका 13 बगरकोट कसेरीको विजयपुर खोला किनारमा गएको फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ. लामो समयदेखि बाँझो रहेको यहाँको 25 रोपनी बलौटे जमिनमा पोखरा 22 पुम्दी भूम्दीका 32 वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजा खेती शुरू गर्नु भएको थियो. उहाँले फागुनमा सरस्वती जातका 3,500 बिरुवा लगाउनु भएको थियो. अहिले बरालले औसतमा दैनिक 200 किलो तरबुजा बिक्री गरिरहनु भएको छ. उहाँका अनुसार प्रति किलो 60 का दरले दैनिक 12,000 रूपियाँको कारोबार भइरहेको छ. बरालका अनुसार यो वर्ष 15 लाख रूपियाँ बराबरको कारोबार गर्ने लक्ष्य छ. उहाँका अनुसार पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा लगाइएको तरबुजाको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो. किसान भरत बहादुर पराजुलीले पनि यही ठाउँमा 11 रोपनी जग्गामा तरबुजा खेती गर्नुभएको छ. उहाँका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन्। यो वर्ष 3 लाख भन्दा बढी आमदानी हुने उहाँको अपेक्षा छ. बारीमा काँक्रो सिमी लगायतका तरकारी पनि उत्पादन भइरहेका छन्। उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बिउ र मल्चिङ प्लास्टिक 50% अनुदानमा उपलब्ध गराएको छ. तरबुजा खेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उहाँको भनाइ छ. यो क्षेत्रमा अघिल्लो वर्ष 1,50,00,000 तरबुजा उत्पादन भएको थियो. यो वर्ष भने असिना र पानीका कारण क्षति भएकाले केही कमी आउने उहाँको भनाइ छ. यो क्षेत्रमा 25 जना किसान व्यावसायिक रूपमा तरबुजा खेतीमा सक्रिय छन्.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समय सकिँदै गएको चेतावनी दिनुभएको छ। अमेरिका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको छलफलपछि इरानमाथि पुनः सैन्य कार्यवाही गर्ने तयारीमा रहेको रिपोर्ट छ। ट्रम्पका निकट सहयोगी रिपब्लिकन सेनेटर लिन्जी ग्राहमले इरानले वाशिङटनको धैर्यको परीक्षा लिइरहेको बताउनु भएको छ।
2: Hurt them more, maybe they'll make a deal if you hurt them enough. But right now, I think they're trying to wait us out. I think they're playing games.
1: यो BFBS गोर्खा रेडियो हो।

Oh, no.

0: TFBS Gorkha Radio हो सैन्य समुदाय मा
1: बिलायन भरी
0: on air
1: app मा
0: अनि smart speaker मा भन्नुहोस्
2: play BFBS
1: यो BFBS Gorkha Radio हो
0: Gorkha Radio हो
3: नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। योसँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लीग 2 को पाँचौं स्थानमा उक्लिएको छ। आज टियु क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर एक बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालको जीतमा कप्तान रोहित पौडेलले सर्वाधिक 74 रन बनाउनुभयो। प्लेयर अफ दि म्याच नेपालका स्पिनर ललित राजवंशी हुनुभयो। ललितले स्कटल्याण्ड विरूद्ध 4 विकेट लिनु भएको हो। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ। प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरूद्ध दायर रिट दर्ता गर्न कार्यवाहक प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति रासोपाले संसदमा आपत्ति जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै रासोपा सांसद यज्ञमणि न्यौपानेले कायम मुकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति आपत्ति जनाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
4: सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ। सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो। आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो। सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्, 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्, 1,25,000 वर्ष कैद लगत बाँकी छ, 31 अर्ब जरिवाना असुल हुन बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन, तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषय भन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर छ। सभामुख जीव मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
3: कायम मुकायम प्रधान न्यायाधीश मल्लले रिट दरपीठ विरूद्धका निवेदन आज दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतका प्रशासनिक कर्मचारीहरू कार्यकक्ष नै छाडेर हिँडेका थिए। त्यसपछि प्रधान न्यायाधीशको आदेश र प्रतिनिधि सभाको सांसदको धारणाका विषयमा छलफल गर्न नेपाल बारले आकस्मिक बैठक डाकेको थियो। बैठकपछि बारले सर्वोच्च अदालत प्रशासनको रिट दर्ता नगर्ने कार्यप्रति विरोध जनाउँदै भोलि दिउँसो लालटिन बाल्ने कार्यक्रम गर्ने निर्णय गरेको बारका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले जानकारी दिनुभयो। सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माले प्रधान न्यायाधीशमा आफूलाई सिफारिश गरिएको विरूद्धका कुनै पनि निवेदन दर्ता नगर्न आदेश दिएको तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले तत्काल दर्ता गरेर भोलि नै पेशी तोक्ने आदेश दिएको विषयले आज न्यायालय कानून व्यवसायको छाता संस्था नेपाल बारदेखि संसद समेत तरंगित भएका छन्। इजलासले आदेश दिँदा समेत आज रजिस्ट्रारले रिट दर्ता समेत गरेनन्, उनीहरू कार्यकक्ष समेत छाडेर हिँडे। न्यायालयभित्रको परिस्थिति र सत्तारूढ दलका सांसदहरूको आपत्तिको विषयमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई,
5: अब न्यायालयमा योभन्दा ठूलो राजनीतिक वितण्डा हुने कुनै अवस्था स्थिति छैन। अहिले त्यो प्रधान न्यायाधीशज्यूको रूपमा जसलाई संवैधानिक परिषदले सिफारिश गरेको छ उहाँ पनि कानूनमाथि चाहिँ होइन, यसै कारणले गर्दा उहाँको नियुक्ति संवैधानिक हो कि असंवैधानिक हो भनेर यत्रो सार्वजनिक महत्वको विषयमा नेपाली जनताले जानकारी पाउनबाट वञ्चित गर्ने उहाँको पनि कुरा होइन। र सम्म यो सर्वोच्च अदालत नियमावली 2074 नियम 8 उपदफा 6 कानून बमोजिम रित नपुगेको रित निवेदन दर्पित गर्ने हो होइन भने सार्वजनिक सरोकारको त्यो कानूनको रित पुगेर अदालतमा आएको निवेदनलाई त्यो प्रस्तावित प्रधान न्यायाधीशले दर्ता नगर्नु भनेर फाँटमा भन्दै हिँड्ने यो फेरि अर्को गैर कानूनी र अराजक काम हो। संविधान र कानूनको व्याख्या गर्ने कुरामा तपाईँको विरुद्ध उजुरै लिन नपाइने नलाग्ने भन्ने हो भने त तपाईँले निरङ्कुश तन्त्र खोजेको हो र यस कारणले गर्दाखेरि रजिस्ट्रारहरूको उनीहरूको कर्तव्य हो आफ्नो काम गर्ने, होइन प्रधान न्यायाधीशले नगर्नु भनेको छ भनेदेखि अब यो देशमा विधिको शासन रहेन भन्नु पर्यो।
6: अनि कायम मुकायम प्रधान न्यायाधीशले त दर्ता गर्नु भोलि नै पेशी तोक्नु भनेर टाइम समेत दिनुभएको, त्यो पनि उहाँहरूले अवैध गरेर हिँड्नु भयो अदालतमा भन्ने कुरा पनि आयो, यो चाहिँ सामान्य हो।
5: अब यसरी रजिस्ट्रारले कुनै पनि लिखत दर्पित गर्नुभयो भने हालाकि त्यो कानूनको रित नपुगेकोमा मात्रै लिखत दरपिट गर्ने हो, उहाँहरूले त्यो दरपिट गरेकै अधिकार क्षेत्रभन्दा बाहिर हो। तर अब त्यसरी दरपिट गर्यो भने पनि त्यसकै नियम 10 दरपिट आदेश उपर इजलासमा उजुर गर्न पाइन्छ। इजलासमा उजुर गर्दाखेरि अब सपना मल्ल प्रधानजीको इजलासमा परेको कारणले होइन यो दरपिट बदर गरिदिएको छ रिट दर्ता गर्नु भन्ने कुरा हुँदा अब सपना मल्ल प्रधानजीकै बारेमा यो सब गतिविधि अहिले जे चर्चा परिचर्चा छ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ भयो। तर के भने रवि लामी छानेकै मुद्दामा कानून व्यवसायी भएको सुनिल पोखरेलजी अहिले सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ, उहाँले पनि रवि लामी छानेको मुद्दा हेरेर अथवा तलमाथि आदि इत्यादि गर्ने काम कार्यवाही गरेकै हो। त्यसैले न्यायालयको नर्म्स नै मलाई लाग्छ अब न्याय नपाए गोर्खा जानु भन्थे, अब यो गोर्खा पनि सिद्धियो न्याय पनि सिद्धियो जस्तो पो भयो त।
6: भाँड भैलोमा चिन्ह थाल्यो अब
5: भाँड भैलो त निरन्तर थिँदै थियो, अब त्यसरी बाहिर आएको थिएन, अहिले छताछुल्ल भयो। सर्वोच्च अदालतमा एउटा कुनै रिट दर्ता भयो कि भएन भन्ने कुरालाई लिएर संसदमा छलफल गर्ने हो भने विधि र संविधान र कानूनको व्याख्या गर्ने निकायले कुनै एउटा उजुरी लियो अथवा दर्ता गर्यो भन्दैमा पार्लियामेन्टमा सत्ताधारी दलको को होलो मचिनुले के अर्थ हुन्छ? काम कारवाही नगर्नु भन्न खोजिया होइन, पार्लियामेन्ट जस्तो ठाउँमा बसेर तपाईँले सर्वोच्च अदालतको दैनिक काम कार्यवाहीमा हस्तक्षेप गर्न थाल्नुभयो भने विधिको शासन किन चाहियो? यो त शासकको विधान हुने।
6: अब हुन्छ चाहिँ के त अदालतमा न्यायालयमा?
5: अब मलाई लाग्छ यो सबै अनिश्चितता जहाँ थिति रीति पद्धति प्रणाली पात्र चरित्र गतिविधिहरू अब न्यायाधीशले रिट दर्ता गर भन्यो भने रजिस्ट्रारहरू नै कुर्सी छोडेर भाग्न थाल्यो भने चाहिँ अब के हुन्छ भन्नुहोस् त? अराजकता बढेर जान्छ। अहिले जसलाई विस्थापन गरेर नयाँ राजनीतिक शक्ति आयो भनेका थिए त्यो गएको राजनीतिक शक्ति त पतित नै थियो, तर त्यो पतितले कमसेकम 2-3 निर्वाचन त म्यानेज गरेका थियो। त्यो पतितलाई पतित गराएर आएको यो गतिविधिले त यिनीहरूले त वर्ष 2 पनि यो म्यानेज गर्ने होइन कि जस्तो पो देखिन थाले त।
6: सच्याउने चाहिँ के छ उपाय?
5: सच्याउनका लागि तपाईँ जबसम्म प्रणाली सच्याउनुहुन्न पात्र र चरित्रको कुरा गर्नुको केही अर्थ छैन। धतुर हो हिमालमा गएर खाए पनि लाग्छ मधेसमा गएर खाए पनि लाग्छ, अब धतुरै हो भनेपछि त पहिले धतुरो परित्याग गर्नु पर्यो नि, कसले खायो के अर्थ पर्यो?
3: यसैबीच सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि सिफारिस भएका डाक्टर मनोज कुमार शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका शाखा अधिकृत विजय कुमार भट्टराईका अनुसार ती उजुरीहरू भोलिको बैठकमा खोलिनेछ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नु भएको छ। आज संसद बैठकमा बोल्दै सांसद केसी,
2: भाद्र 23-24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक भएको छैन, त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस्। त्यस्तै भदौ 23-26 हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो। यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्, तुरन्त सार्वजनिक गरी दोषीमाथि हदैसम्मको कडा कारवाही।
3: कांग्रेस सांसद अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित आयोगमाथि नै निगरानीको माग गर्नु भएको छ। आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाह,
7: पूर्व गृहमन्त्री सुदन गुरूङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ। संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ। आयोगले कसैको दबाव वा प्रभावमा परेर चोख्याउने काम नगरोस्, तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।
3: पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले केही पदाधिकारीलाई उन्मुक्ति दिने गरी सम्पत्ति छानबिन गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भएको छ। आज संसदमा विनियोजन विधेयकमाथि धारणा राख्दै सांसद पुन,
8: सरकारले स्वतन्त्र र अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्नेमा कार्यकारी प्रमुखकै मातहतमा त्यसलाई राखिनु र यसको क्षेत्राधिकारमा केही वर्तमान र केही पूर्व पदाधिकारीलाई उन्मुक्ति दिइएको छ, यसबाट कतै सरकार छनौटपूर्ण सेलेक्टिभ सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ।
3: नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले 11 महिना अघि रोकिएको सदस्यता पुनः सक्रिय गर्ने निर्णय गरेको सचिव पद्मा अरियालले जानकारी दिनुभएको हो। यो सँगै भण्डारीको सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ। अब खबर फटाफट।
9: घर जग्गा सम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै गत वैशाखमा 6 अर्ब 26 करोड राजस्व संकलन। म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसुम फलफूल बालीको रोग किरा नियन्त्रणमा सक्रिय, विषादीको विकल्पमा जैविक झोलको प्रयोग थालियो।
3: परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधान न्यायाधीश सिफारिस विरुद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसदभित्र र बाहिर तीव्र विवाद,
1: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो,
0: पछिल्लो विवादले संसद सरकार र न्यायालयमा कस्तो असर,
2: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ,
0: अनि इबोला भाइरस संक्रमण रोक्न कङ्गोमा मानिसहरूलाई स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कङ्गो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कङ्गोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवान्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द्व जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड
4: भन्छन्,
3: यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आइइएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्यपूर्वको द्वन्द्वका कारण विश्वभरि 10,00,000 मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिप्सको सरकारले जनाएको छ। बेपत्ता 5 मध्ये 1 शव बिहिबारै प्राप्त भएको थियो। फिनल्यान्ड र मालदिप्सका विशिष्ट तालिमप्राप्त गोताखोरहरूले 60 गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको एकजना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्यान्डबाट 3 विशेषज्ञहरूको टोली हिजो मालदिप्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिप्सको नेसनल डिफेन्स फोर्सका 1 गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी सञ्चार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली सञ्चार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्धविराम भङ्ग गरेर पुनः आक्रमण सुरु गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 कानुनी लडाईँपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जितलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिस विरुद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कारवाही अगाडि बढाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिस न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
1: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेसन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
0: तर संविधानको धारा 105 न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐनबहादुर महरले आपत्ति प्रकट गरेका थिए।
4: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्त भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
0: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
2: संसदमा कायम मकायम प्रधान न्यायाधीशको आदेश उपर छलफल गर्न पाइँदैन, यो कुरा 2035 नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इङ्गित गरिएको छ। के इङ्गित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्देज शीर्षकमा राखिएको छ। त्यसैले केही मान्यजीवहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
5: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ, यहाँहरूको के निष्कर्ष केही यसबारे कुराकानी?
2: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानुन अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरुन्तै अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्दछ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
5: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
2: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ, अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ नि पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
5: भनेको कस्तो पश्चाताप?
2: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो द्वितीय बहुमत इत्यादि भन्यौँ, पहिला पनि यस्तो द्वितीय बहुमत थियो, द्वितीय बहुमत हुँदाखेरि हामीले जे गर्छौँ त्यही कानुन हुने, हाम्रो जिब्रोमा कानुन हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गऱ्यौँ त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
5: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
2: मेरो विचारमा यो कहिले पनि भएको थिएन। काम प्रधान यसले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा कामु प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँकै अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
5: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
2: कामु प्रधान न्यायाधीशको संविधान कानुन संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पुरा गर्नुभएको अवस्था छ। त्यो पुरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
5: तपाईँहरूले पनि यस बिचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
2: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू फर्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यस उसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्बाध प्रवेश दिनुपर्छ। प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
5: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नु पर्दाखेरि कायम मुकायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन र त्यो सही हो भन्ने निष्कर्ष हो?
2: हाम्रो निष्कर्ष त्यही हो, त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल भारतसँग प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौँ।
5: न्याय हराएको हो अहिले?
2: अहिले विवेक हराएको छ।
0: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
6: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता
0: नेकपा एमालेभित्र चुनौती बेहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कङ्गो गणतन्त्रमा कडाइका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
0: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
7: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौँ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौँ।
0: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अपनाइएको उनले बताए।
7: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलेछन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौँ, तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौँ।
0: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कङ्गोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: गराउनु पर्दैन,
1: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि।
2: कति साह्रो गाली गरेको,
1: किन गराउँछ नि बुढा।
2: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले,
1: होइन मैले किनिदिएको,
2: कहाँ हुन्छ मैले किनिदिएको,
3: मैले हो
4: मुर्दारहरू जहिले नि जिस्किराख्छ मलाई।
5: के हो
4: केही पनि होइन, जानु हिँड्न तिमी।

0: Radio. Gorka Radio. मेडिकल व्यवसाय दुर्गा प्रसाई फेरि पक्राउ गरिएको छ। अफवाह फैलाएको आरोपमा प्रसाईलाई पक्राउ गरेको पर्सा प्रहरी कार्यालयका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिनुभयो। प्रसाई वीरगंजको एक होटलमा पक्राउ परेका हुन्। प्रसाई भोलि हुने कार्यक्रममा सहभागी हुन वीरगंज पुग्नु भएको थियो। प्रसाई यसअघि पनि विवादास्पद अभिव्यक्ति र निर्वाचन सम्बन्धी मुद्दामा पटक पटक पक्राउ पर्दै अदालतबाट छुट्दै आएका छन्। सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि सिफारिश भएका डाक्टर मनोज कुमार शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका शाखा अधिकृत विजय कुमार भट्टराईका अनुसार ती उजुरीहरू भोलिको बैठकमा खोलिनेछ। वैशाख 24 गते संविधानिक परिषदले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशका लागि न्याय परिषदले सिफारिश गरेका 6 शर्मा चौथो वरियतामा हुनुहुन्छ। अब संसदीय सुनवाई समितिले उजुरीमाथि छलफल गरेपछि शर्माको नाम अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाइनेछ। राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 हराएको छ। योसँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लीग 2 पाँचौं स्थानमा उक्लिएको छ। टियु क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर एक बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालका कप्तान रोहित पौडेलले नट आउट 74, ईशान पाण्डेले 55 रन बनाउनुभयो। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक हो। तेस्रो विकेटका लागि रोहित र ईशानले 104 रनको साझेदारी गर्नुभयो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि 58 रनको ओपनिङ साझेदारी गर्नुभयो। प्लेयर अफ दि म्याच नेपालका लागि नेपालका स्पिनर ललित राजवंशी हुनुभयो। ललितले स्कटल्याण्ड विरूद्ध 4 विकेट लिनुभयो। सन्दीप लामिछानेले 3, नन्दन यादव, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिनुभयो। यसअघि 7 स्थानमा रहेको नेपाल यो खेलमा जीत निकालेसँगै 5 स्थानमा उक्लिएको छ। 27 खेल खेलेको नेपालले 22 अंक जोडेको छ। स्कटल्याण्ड 31 खेलबाट 38 अंक जोड्दै पहिलो स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। किर्तिपुरमा जारी लीग 2 श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्ने भएको छ। यसैबीच नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक दिने अन्तर्राष्ट्रिय क्रिकेटमा कम खेलमै 150 विकेट लिने कीर्तिमान बनाउनु भएको छ। किर्तिपुरमा जारी आईसीसी विश्वकप लिग 2 हिजो स्कटल्याण्ड विरूद्धको खेलपछि लामिछानेले 73 खेलमा 150 विकेटको कीर्तिमानी बनाउनु भएको हो। यसअघि यो कीर्तिमान अस्ट्रेलिया मिचेल स्टार्सको नाममा थियो। मिचेलले 77 खेलमा 150 विकेटको कीर्तिमान बनाउनु भएको थियो। एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो 100 विकेट लिने रेकर्ड पनि लामिछानेकै नाममा छ। लामिछानेले 42 खेलमा 100 विकेटको रेकर्ड राख्नु भएको हो। गोर्खा वेलफेयर ट्रस्टले पाल्पाको विकट रम्बा गाउँपालिका 4 बागचौरको अमर आधारभूत विद्यालयमा डेस्क बेन्च सहयोग गरेपछि 42 विद्यार्थीलाई सहज भएको छ। बुटवलबाट छवि पाण्डे।
1: 7 कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब 42 विद्यार्थीहरू डेस्क बेन्च नभएकै कारण भुइँमै बसेर भए पनि पढिरहेका थिए। विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिन्जालीका अनुसार स्कुलको डेस्क बेन्च पुरानो भएकोले फुत्किने र हल्लिने भएको कारण समस्या परेको बेला गोर्खा वेलफेयर ट्रस्टले नयाँ फर्निचर बनाइदिएपछि विद्यार्थीलाई पढाइमा सहज भएको छ।
2: पहिला चाहिँ समस्या थियो, सबै चाहिँ पहिलाको चाहिँ बिग्रेर भत्केर चाहिँ भयो, नटहरू कुटिएर चाहिँ त्योहरूलाई मर्लुम थियो। गोर्खाहरूले चाहिँ सहयोग गर्नुभएर राम्रो भयो।
1: विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिन्जालीले विद्यार्थी संख्या बढे पनि अब केही वर्षको लागि डेस्क बेन्चको समस्या नपर्ने बताउनुभयो। सनमाइका लगाएर बनाएकोले डेस्क बेन्च बलियो बनेको र काम गुणस्तरीय भएको उहाँको भनाइ छ। प्रधानाध्यापक सिन्जालीका अनुसार डेस्क बेन्चको समस्या समाधान भएकोले अब विद्यालयले राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिनेछ।
2: दुईजनाको दरले बसे पनि 50 अटोमेटिक हुन्छ होइन, अनि चाहिँ 3 दरले बसे पनि 75 मलाई चाहिँ भयो एकदम कम्फर्टेबल एकदम आकर्षण हेर्दा पनि होइन सनमाइका राखेर माथि चाहिँ निलो टाइपको चाहिँ सनमाइका राखेर है काठकै उचाइ खुट्टाहरू गरेर एकदम जातिहरू नै छन्।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म
3: यो BFBS कुलकर्म रेडियो हो।

0: 허랴. 아주 말해. 저. 오호 걸부대 가래라. 오호. 너 빨리 버려라. 라이 라디오를 키워봐라.
1: 가라, 그럼 가라. 레오랑 그래. 이쪽 빼야 돼.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल कम्युनिष्ट पार्टी एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले 11 महिना अघि रोकिएको सदस्यता पुनः सक्रिय गर्ने निर्णय गरेको सचिव पद्मा आर्यालले जानकारी दिनुभयो। गत साउन 6 गते बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। यसअघि एमाले पूर्व राष्ट्रपति

0: पार्टी सक्रिय राजनीतिमा आउन नहुने भन्दै सदस्यता नवीकरण रोकेको थियो। तर गत फागुन 21 को प्रतिनिधि सभाको चुनावपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन एमाले दोस्रो तहका नेताहरू मोर्चाबन्दीमा उत्रिएका थिए। त्यस्तै ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने दबाव दिँदै आएको थियो। दुवैतर्फको दबावमा रहेका ओलीले आजको सचिवालय बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराउनु भएको हो। यो सँगै भण्डारीको सक्रिय राजनीतिमा फर्कने बाटो खुलेको छ। प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरूद्ध दायर रिट दर्ता गर्न कार्यवाहक प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राजपाले संसदमा आपत्ति जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै रासपा सांसद यज्ञमणि नेउपानेले कायम मुकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति आपत्ति जनाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
1: सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ। सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो। आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो। सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्, 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्, 1,25,000 वर्ष कैद लगत बाँकी छ, 31 अर्ब जरिवाना असुल हुन बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन। तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषय भन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर छ, सभामुख जीव मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
0: कायम मुकायम प्रधान न्यायाधीश मल्लले रिट दरफिट विरूद्धका निवेदन आजै दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतका प्रशासनिक कर्मचारीहरू कार्यकक्ष नै छाडेर हिँडेका थिए। त्यसपछि प्रधान न्यायाधीशको आदेश र प्रतिनिधि सभाका सांसदको धारणाका विषयमा छलफल गर्न नेपाल बारले आकस्मिक बैठक डाकेको थियो। बैठकले बारले सर्वोच्च अदालत प्रशासनको रिट दर्ता नगर्ने कार्यप्रति विरोध जनाउँदै भोलि दिउँसो लालटिन बाल्ने कार्यक्रम गर्ने निर्णय गरेको बारका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ। आज संसद बैठकमा बोल्दै सांसद केसी,
2: भाद्र 23 र 24 को नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक भएको छैन। त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस्। त्यस्तै भदौ 23 देखि 26 गतेसम्मको हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो। यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्, तुरन्त सार्वजनिक गरी दोषीमाथि हदैसम्मको कडाई कारवाही।
0: आइसिसी क्रिकेट विश्वकप लिग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ।
3: यो सँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लीग दुईको 5 औं स्थानमा उक्लिएको छ। टियु क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालका कप्तान रोहित पौडेलले नट आउट 74, ईशान पाण्डेले 55 रन बनाउनुभयो। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक हो। तेस्रो विकेटका लागि रोहित र ईशानले 104 रनको साझेदारी गर्नुभयो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि 58 रनको ओपनिङ साझेदारी गर्नुभयो। प्लेयर अफ दि म्याच नेपालका स्पिनर ललित राजवंशी हुनुभयो। ललितले स्कटल्याण्ड विरूद्ध 4 विकेट लिनुभयो। सन्दीप लामिछानेले 3, नन्दन यादव, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिनुभयो। यसअघि 7 औं स्थानमा रहेको नेपाल यो खेलमा जित निकालेसँगै 5 औं स्थानमा उक्लिएको छ। 27 खेल खेलेको नेपालले 22 अंक जोडेको छ। स्कटल्याण्ड 31 खेलबाट 38 अंक जोड्दै पहिलो स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्ने भएको छ।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

0: बलि हेर्नु त डोरीमा निकै छर्के हाल्न जस्तो छ है।
1: हामी

0: FVS Gorkha Radio.
1: સૈન્ય સમુદાયમાં
2: રિલાયન ભરી
1: ઓન એર
2: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
3: ફ્લાય BFBS
2: યુ BFBS Gorkha Radio હો
1: Gorkha Radio.
4: सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माले प्रधान न्यायाधीशमा आफूलाई सिफारिश गरिएको विरूद्धका कुनै पनि निवेदन दर्ता नगर्न आदेश दिएको तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले तत्काल दर्ता गरेर भोलि नै पेशी तोक्न आदेश दिएको विषयले आज न्यायालय कानून व्यवसायको छाता संस्था नेपाल बारदेखि संसद समेत तरंगित भएका छन्। इजलासले आदेश दिँदा समेत आज रजिस्ट्रारले रिट दर्ता समेत गरेनन्। उनीहरू कार्यकक्ष समेत छाडेर हिँडे। न्यायालयभित्रको परिस्थिति र सत्तारूढ दलका सांसदहरूको आपत्तिको विषयमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई,
5: अब न्यायालयमा यो भन्दा ठूलो राजनीतिक वितण्डा हुने कुनै अवस्था स्थिति छैन। अहिले त्यो प्रधान न्यायाधीशज्यूको रूपमा जसलाई संवैधानिक परिषदले सिफारिश गरेको छ उहाँ पनि कानूनमाथि चाहिँ होइन। यसै कारणले गर्दा उहाँको नियुक्ति संवैधानिक हो कि असंवैधानिक हो भनेर यत्रो सार्वजनिक

0: महत्वको विषयमा नेपाली जनताले जानकारी पाउनबाट वञ्चित गर्ने उहाँको पनि कुरा होइन। र जहाँसम्म यो सर्वोच्च अदालत नियमावली 2074 नियम 8 उपदफा 6 कानून बमोजिम रित नपुगेको रित निवेदन दर्पित गर्ने होइन भने सार्वजनिक सरोकारको त्यो कानूनको रित पुगेर अदालतमा आएको निवेदनलाई त्यो प्रस्तावित प्रधान न्यायाधीशले दर्ता नगर्नु भनेर फाँटमा भन्दै हिँड्ने यो फेरि अर्को गैर कानूनी र अराजक काम हो। संविधान र कानूनको व्याख्या गर्ने कुरामा तपाईँको विरुद्ध उजुरै लिन नपाइने नलाग्ने भन्ने हो भने त तपाईँले निरङ्कुश तन्त्र खोजेको हो र यस कारणले गर्दाखेरि रजिस्ट्रारहरूको उनीहरूको कर्तव्य हो आफ्नो काम गर्ने होइन प्रधान न्यायाधीशले नगर्नु भनेको छ भनेदेखि अब यो देशमा विधिको शासन रहेन भन्नु पर्यो।
1: अनि कायम मुकायम प्रधान न्यायाधीशले त दर्ता गर्नु भोलि नै पेशी तोक्नु भनेर टाइम समेत दिनुभएको त्यो पनि उहाँहरूले अभोइड गरेर हिँड्नु भयो अदालतमा भन्ने कुरा पनि आयो। यो चाहिँ सामान्य हो।
0: अब यसरी रजिस्ट्रारले कुनै पनि लिखत दर्पित गर्नुभयो भने हालाकि त्यो कानूनको रित नपुगेको मात्रै लिखत दर्पित गर्ने हो उहाँहरूले त्यो दर्पित गरेकै अधिकार क्षेत्रभन्दा बाहिर हो। तर अब त्यसरी दर्पित गर्यो भने पनि त्यसकै नियम 10 दर्पित आदेश उपर इजलासमा उजुर गर्न पाइन्छ। इजलासमा उजुर गर्दाखेरि अब सपना मल्ल प्रधानजीको इजलासमा परेको कारणले होइन यो दर्पित बदर गरिदिएको छ रिट दर्ता गर्नु भन्ने कुरा हुँदा अब सपना मल्ल प्रधानजीकै बारेमा यो सब गतिविधि अहिले जे चर्चा परिचर्चा छ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ भयो। तर के भने रवि लामी छानेकै मुद्दामा कानून व्यवसायी भएको सुनिल पोखरेलजी अहिले सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ उहाँले पनि रवि लामी छानेको मुद्दा हेरेर अथवा तलमाथि आदि इत्यादि गर्ने काम कार्यवाही गरेकै हो। त्यसैले न्यायालयको नर्म्स नै मलाई लाग्छ अब न्याय नपाए गोर्खा जानु भन्थे अब यो गोर्खा पनि सिद्धियो न्याय पनि सिद्धियो जस्तो पो भयो त।
1: भाँड भैलो मचिन थाल्यो अब
0: भाँड भैलो त निरन्तर थिँदै थियो अब त्यसरी बाहिर आएको थिएन अहिले छताछुल्ल भयो। सर्वोच्च अदालतमा एउटा कुनै रिट दर्ता भयो कि भएन भन्ने कुरालाई लिएर संसदमा छलफल गर्ने हो भने विधि र संविधान र कानूनको व्याख्या गर्ने निकायले कुनै एउटा उजुरी लियो अथवा दर्ता गर्यो भन्दैमा पार्लियामेन्टमा सत्ताधारी दलको कोकोहोलो मचिनुले के अर्थ हुन्छ? काम कारवाही नगर्नु भन्ने खोजिया होइन। पार्लियामेन्ट जस्तो ठाउँमा बसेर तपाईँले सर्वोच्च अदालतको दैनिक काम कार्यवाहीमा हस्तक्षेप गर्न थाल्नुभयो भने विधिको शासन किन चाहियो? यो त शासकको विधान हुने
1: अब हुन्छ चाहिँ के त अदालतमा न्यायालयमा।
0: अब मलाई लाग्छ यो सबै अनिश्चितता जहाँ थिति रीति पद्धति प्रणाली पात्र चरित्र गतिविधिहरू अब न्यायाधीशले रिट दर्ता गर भन्यो भने रजिस्ट्रारहरू नै कुर्सी छोडेर भाग्न थाल्यो भने चाहिँ अब के हुन्छ भन्नुहोस् त? अराजकता बढेर जान्छ। अहिले जसलाई विस्थापन गरेर नयाँ राजनीतिक शक्ति आयो भनेका थिए त्यो गएको राजनीतिक शक्ति त पतित नै थियो तर त्यो पतितले कमसेकम 2-3 निर्वाचन त म्यानेज गरेका थियो। त्यो पतितलाई पतित गराएर आएको यो गतिविधिले त यिनीहरूले त वर्ष 2 पनि यो म्यानेज गर्ने होइन कि जस्तो पो देखिन थाले त।
1: सच्याउने चाहिँ के छ उपाय?
0: सच्याउनका लागि तपाईँ जबसम्म प्रणाली सच्याउनुहुन्न पात्र र चरित्रको कुरा गर्नुको केही अर्थ छैन। धतुर हो हिमालमा गएर खाए पनि लाग्छ मधेसमा गएर खाए पनि लाग्छ। अब धतुरै हो भनेपछि त पहिले धतुरो परित्याग गर्नु पर्यो नि। कसले खायो के अर्थ गर्यो?
2: पूर्विनाका काकडभिताबाट 1.5 करोड़ मूल्य बराबरको सुनसै ठूलो परिणाममा विदेशी मुद्रा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल काकडभिटा र मेची भन्सारको टोलीले भारतबाट नेपालतर्फ ल्याइएको 24 क्यारेटको 570 ग्राम सुन बरामद गरेको हो। प्रहरीले कोलकातामा परम पाठकलाई नियन्त्रणमा लिएको छ। पाठकको साथबाट 20,000 अमेरिकी डलर र 84,000

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: कांग्रेस सांसद अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित आयोगमाथि नै निगरानीको माग गर्नुभएको छ. हिजोको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाह
4: पूर्व गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनु पर्दछ. संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ. आयोगले कसैको दबाव वा प्रभावमा परेर चोख्याउने काम नगरोस्, तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्.
3: नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ. बारले अदालतको यस्तो कार्य समानान्तर न्याय प्रशासनको अभ्यास भन्दै तत्काल अन्त्य गर्न माग गरेको हो. बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्याय मार्ग अवरूद्ध पारिएको उल्लेख गरिएको छ. बारले अदालत प्रशासनको यस्तो रवैयालाई असाधारण र अप्राकृतिक भन्दै यसले न्याय प्रशासनको इतिहासमा गम्भीर प्रश्न उठाएको बताएको छ. साथै अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नहुने संवैधानिक व्यवस्था हुँदाहुँदै प्रतिनिधि

0: सभामा उक्त विषयमा भएको बहस प्रति पनि बारले आपत्ति जनाएको छ। बारले आन्दोलनका कार्यक्रम समेत घोषणा गर्दै न्याय विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानून व्यवसायीलाई आग्रह गरेको छ। पूर्वी नाका काकड़ भित्ताबाट 1.5 करोड़ मूल्य बराबरको सुनसहित ठूलो परिणाममा विदेशी मुद्रा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल काकड़ भित्ता र मेची भन्सारको टोलीले भारतबाट नेपालतर्फ ल्याइएको 24 क्यारेटको 570 ग्राम सुन बरामद गरेको हो। प्रहरीले कोलकाताका परम पाठकलाई नियन्त्रणमा लिएको छ। पाठकको साथबाट 20,000 अमेरिकी डलर र 84,570 भारतीय रूपियाँ समेत बरामद गरिएको छ। बरामद सामान नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल काकड भित्ताका डीएसपी विकास थापाले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
1: घर जग्गा सम्बन्धी कारोबार गत वैशाखमा 6 अर्ब 26 करोड राजस्व संकलन। गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, 10,000 भन्दा बढी गुनासो सम्बोधन। अधिकांश गुनासो विद्युत सेवासँग सम्बन्धित, विद्युतीय दुर्घटना, लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रने, कम भोल्टेज, विद्युत प्रसारण तथा वितरण लाइन लत्रिने, विद्युतका टावर तथा पोल ढल्ने, पोल स्थानान्तरण गर्नुपर्ने, तारमा आगलागी हुने, मिटर नपाउने, पोल नपाउने जस्ता समस्या। म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसुम फलफूल बालीको रोग किरा नियन्त्रणमा सक्रिय, विषादीको विकल्पमा जैविक झोलको प्रयोग थालियो। सुनकोशी नदीको फोक्सिङटार र बाक्सिला घाटको अस्थायी बेलीब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद, समस्यामा स्थानीय। पोखरा बगरकोट कसेरीको विजयपुर खोला किनारमा तरबुजा खेती, लामो समयदेखि बाँझो रहेको 25 रोपनी बलौटी जमिनमा 32 वर्षीय सुन्दर बरालको भने जस्तै आमदानी।
0: आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 2 विकेटले हराएको छ।
2: यो सँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लीग 2 को 5 स्थानमा उक्लिएको छ। टियु क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालका कप्तान रोहित पौडेलले नट आउट 74, इशान पाण्डेले 55 रन बनाउनुभयो। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक। तेस्रो विकेटका लागि रोहित र इशानले 104 रनको साझेदारी गर्नुभयो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि 58 रनको ओपनिङ साझेदारी गर्नुभयो। प्लेयर अफ दि म्याच नेपालका स्पिनर ललित राजवंशी हुनुभयो। ललितले स्कटल्याण्ड विरूद्ध 4 विकेट लिनुभयो। सन्दीप लामिछानेले 3, नन्दन यादव, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिनुभयो। यसअघि 7 स्थानमा रहेको नेपाल यो खेलमा जित निकालेसँगै 5 स्थानमा उक्लिएको छ। 27 खेल खेलेको नेपालले 22 अङ्क जोडेको छ। स्कटल्याण्ड 31 खेलबाट 38 अङ्क जोड्दै पहिलो स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्ने भएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अफवाह फैलाएको आरोपमा बिरगंजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार केही विषयमा सोधपूछ गर्न प्रसाईलाई पक्राउ गरिएको हो। नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईलाई प्रहरीले जरूरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको हो। गहवामाई मन्दिरमा दर्शन गर्ने लगायत कार्यक्रमका लागि बिरगंज पुगेका प्रसाईलाई प्रहरीले पक्राउ गरेपछि समर्थकहरूले सरकारको विरोधमा नाराबाजी गरेका थिए। सभापति गगन थापाले अब कांग्रेस संविधानको रक्षार्थ अघि बढ़ने बताउनु भएको छ। काभ्रेको दुलेखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै रहेको बताउनु भएको हो। सभापति थापाले मुलुकमा अहिले मुख्य चुनौती आर्थिक संकट रहेको भन्दै महँगीले नागरिकको खल्ती र भान्सा दुवै प्रभावित भएको बताउनु भएको छ। वर्तमान सरकारले अब राजनैतिक विवादभन्दा पनि अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो सोमबार 378 जना पीड़ितलाई 13,99,000 फिर्ता दिएको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हिजो कान्तिपुर सहकारीका 215 जनाले 9,89,000, पशुपति सहकारीका 7 जनाले 41,000 र शिवशिखर सहकारीका 156 जनाले 3,68,000 फिर्ता पाएका छन्। यसअघि घोषणा गरिए अनुसार समितिले 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिने काम शुरू गरेको हो। समितिका अनुसार समस्याग्रस्त सहकारीका झण्डै 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये धेरै जसो साना बचतकर्ता रहेका छन्। 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना

0: बचतकर्ता र 5 लाख भन्दा धेरै रकम बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। 76,000 मध्ये 5 लाख रुपियाँ भन्दा धेरै बचत गर्ने 18,000 रहेको समितिले जनाएको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाले अवैध रूपमा गिट्टी बालुवा उत्खनन गर्ने क्रसरहरूलाई कार्यवाही गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तिला र हिमा नदीमा अवैध सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिनुभएको हो। नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध सञ्चालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले कडाई गर्न थालेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार मुलुकका वास्तविक समस्या समाधानमा केन्द्रित नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुशबु ओली,
1: हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ। हाम्रा सामाजिक आर्थिक यथार्थहरू कस्ता छन् त्यता ध्यान पुर्याउँ। आज राज्यको राजस्व दबावमा छ, युवा विदेश पलायन भइरहेका छन्, कृषि उत्पादन घट्दो छ, प्राइभेट सेक्टर त्रसित छ, सार्वजनिक ऋणको भार बढ़िरहेको छ, पुँजीगत खर्च अत्यन्त कमजोर छ, स्थानीय तहमा सेवा प्रवाह असमान छ। यस्ता यथार्थ बीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्सन गर्नुभन्दा नारामूलक आशावादी नै फेरि पनि प्रस्तुत गरेको हो कि भन्ने मलाई लागिरहेको छ।
0: सांसद कमला पन्तले निर्माण व्यवसायीहरूले पुरानो भुक्तानी नपाउँदा काम रोक्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद पन्त,
2: अहिले अब निर्माण व्यवसायीहरू निर्माण कार्य छोडेर हातमा लिएर बसेका छन् भन्ने सुनिन्छ र निर्माण व्यवसायीले पहिला काम गरेको भुक्तानी पाएको छैन रे भन्ने सुन्नमा आएको छ। त्यो भुक्तानी दिन कति होला, सरकारले त्यो भुक्तानीको पुरानो भुक्तानीको लागि कति बजेट छुट्याएको होला, र भुक्तानी नै नदिकन निर्माण व्यवसायले काम गर्छन् भन्ने आशा अपेक्षा सरकारले गरेको छ कि छैन, यो मैले जान्न चाहे।
0: सांसद पन्तले जनता आवास कार्यक्रम अहिले बस्ती विकास नाममा सञ्चालन भइरहेको उल्लेख गर्दै पालिकाहरूलाई बजेट बारे समयमै जानकारी नहुँदा लक्षित लाभग्राही पहिचान गर्न कठिन भएको बताउनुभयो।
2: यो अहिले पालिकाहरू छुट्याएको भएदेखि हामीले पहिले नै हामीले जानकारी पाएदेखि अति आवश्यक चाहिँ हामी पहिचान गर्न सक्थ्यौँ होला जनप्रतिनिधिहरूले जस्तो लाग्छ। र अर्को कुरा चाहिँ मैले यहाँ जलस्रोतमा यो सिक्ता चाहिँ कति वर्ष पछि सकिन्छ होला, अझै चल्दैछ कि छैन होला, र अब 1 अरब बजेटले बुढी गण्डकी बन्छ भनेर कुन चाहिँ मन्त्रीज्यूले भन्नुभयो होला। मै

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माले प्रधान न्यायाधीशमा आफूलाई सिफारिश गरिएको विरूद्धका कुनै पनि निवेदन दर्ता नगर्न आदेश दिएको तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले तत्काल दर्ता गरेर भोलि नै पेशी तोक्न आदेश दिएको विषयले न्यायालय कानून व्यवसायको छात्र संस्था नेपाल बारदेखि संसद समेत तरंगित भएका छन्। इजलासले आदेश दिँदा समेत रजिस्ट्रारले रिट दर्ता समेत गरेनन्। उनीहरू कार्यकक्ष समेत छाडेर हिँडे। न्यायालयभित्रको परिस्थिति स्थिति र सत्तारूढ दलका सांसदहरूको आपत्तिको विषयमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई:
4: अब न्यायालयमा यो भन्दा ठूलो राजनीतिक वितण्डा हुने कुनै अवस्था स्थिति छैन। अहिले यो प्रधान न्यायाधीशज्यूको रूपमा जसलाई संवैधानिक परिषदले सिफारिश गरेको छ उहाँ पनि कानूनमाथि चाहिँ होइन। यसै कारणले गर्दा उहाँको नियुक्ति संवैधानिक हो कि असंवैधानिक हो भनेर यत्रो सार्वजनिक महत्वको विषयमा नेपाली जनताले जानकारी पाउनबाट वञ्चित गर्ने उहाँको पनि कुरा होइन। र जहाँसम्म यो सर्वोच्च अदालत नियमावली 2074 नियम 8 उपदफा ठले कानून बमोजिम रित नपुगेको रित निवेदन दर्पित गर्ने हो होइन भने सार्वजनिक सरोकारको त्यो कानूनको रित पुगेर अदालतमा आएको निवेदनलाई त्यो प्रस्तावित प्रधान न्यायाधीशले दर्ता नगर्नु भनेर फाँटमा भन्दै हिँड्ने यो फेरि अर्को गैर कानूनी र अराजक काम हो। संविधान र कानूनको व्याख्या गर्ने कुरामा तपाईँको विरुद्ध उजुरै लिन नपाइने नलाग्ने भन्ने हो भने त तपाईँले निरङ्कुश तन्त्र खोजेको हो र यस कारणले गर्दाखेरि रजिस्ट्रारहरूको उनीहरूको कर्तव्य हो आफ्नो काम गर्ने होइन प्रधान न्यायाधीशले नगर्नु भनेको छ भनेदेखि अब यो देशमा विधिको शासन रहेन भन्नु पर्यो।
5: अनि कायम मुकायम प्रधान न्यायाधीशले त दर्ता गर्नु भोलि नै पेशी तोक्नु भनेर टाइम समेत दिनुभएको त्यो पनि उहाँहरूले अवैध गरेर हिँड्नु भयो अदालतमा भन्ने कुरा पनि आयो। यो चाहिँ सामान्य हो।
4: अब यसरी रजिस्ट्रारले कुनै पनि लिखत दर्पित गर्नुभयो भने हालाकि त्यो कानूनको रित नपुगेको मात्रै लिखत दर्पित गर्ने हो उहाँहरूले त्यो दर्पित गरेकै अधिकार क्षेत्रभन्दा बाहिर हो। तर अब त्यसरी दर्पित गर्यो भने पनि त्यसकै नियम 10 दर्पित आदेश उपर इजलासमा उजुर गर्न पाइन्छ। इजलासमा उजुर गर्दाखेरि अब सपना मल्ल प्रधानजीको इजलासमा परेको कारणले होइन यो दर्पित बदर गरिदिएको छ रिट दर्ता गर्नु भन्ने कुरा हुँदा अब सपना मल्ल प्रधानजीकै बारेमा यो सब गतिविधि अहिले जे चर्चा परिचर्चा छ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ भयो। तर के भने रवि लामी छानेकै मुद्दामा कानून व्यवसायी भएको सुनिल पोखरेलजी अहिले सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ उहाँले पनि रवि लामी छानेको मुद्दा हेरेर अथवा तलमाथि आदि इत्यादि गर्ने काम कार्यवाही गरेकै हो। त्यसैले न्यायालयको नर्म्स नै मलाई लाग्छ अब न्याय नपाए गोर्खा

0: जानु भन्थे, अब यो गोर्खा पनि सिद्धियो, न्याय पनि सिद्धियो जस्तो पो भयो त।
1: भाँड भैलो मचिन थाल्यो अब,
0: भाँड भैलो त निरन्तर थिँदै थियो, अब त्यसरी बाहिर आएको थिएन, अहिले छताछुल्ल भयो। सर्वोच्च अदालतमा एउटा कुनै रिट दर्ता भयो कि भएन भन्ने कुरालाई लिएर संसदमा छलफल गर्ने हो भने विधि र संविधानको र कानूनको व्याख्या गर्ने निकायले कुनै एउटा उजुरी लियो अथवा दर्ता गर्यो भन्दैमा पार्लियामेन्टमा सत्ताधारी दलको कोकोहोलो मचिनुले के अर्थ हुन्छ? काम कारवाही नगर्नु भन्न खोजे होइन। पार्लियामेन्ट जस्तो ठाउँमा बसेर तपाईँले सर्वोच्च अदालतको दैनिक काम कार्यवाहीमा हस्तक्षेप गर्न थाल्नुभयो भने विधिको शासन किन चाहियो? यो त शासकको विधान हुने।
1: अब हुन्छ चाहिँ के त अदालतमा, न्यायालयमा?
0: अब मलाई लाग्छ यो सबै अनिश्चितता जहाँ थिति रीति पद्धति प्रणाली पात्र चरित्र गतिविधिहरू, अब न्यायाधीशले रिट दर्ता गर भन्यो भने रजिस्ट्रारहरू नै कुर्सी छोडेर भाग्न थाल्यो भने चाहिँ अब के हुन्छ भन्नुहोस् त? अराजकता बढेर जान्छ। अहिले जसलाई स्थापन गरेर नयाँ राजनीतिक शक्ति आयो भनेका थिए, त्यो गएको राजनीतिक शक्ति त पतित नै थियो, तर त्यो पतितले कमसेकम दुईवटा तीनवटा निर्वाचन त म्यानेज गरेका थियो। त्यो पतितलाई पतित गराएर आएको यो गतिविधिले त यिनीहरूले त वर्ष दुई वर्ष पनि यो म्यानेज गर्ने होइन कि जस्तो पो देखिन थाले त।
1: सच्याउने चाहिँ के छ उपाय?
0: सच्याउनका लागि तपाईँ जबसम्म प्रणाली सच्याउनुहुन्न, पात्र र चरित्रको कुरा गर्नुको केही अर्थ छैन। धतुर हो, हिमालमा गएर खाए पनि लाग्छ, मधेसमा गएर खाए पनि लाग्छ। अब धतुरै हो भनेपछि त पहिले धतुरो परित्याग गर्नु पर्यो नि, कसले खायो के अर्थ गर्यो?
2: अब खबर फटाफट।
3: घर जग्गा सम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै गत वैशाखमा 6.26 अर्ब राजस्व संकलन। गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, 10,000 भन्दा बढी गुनासो सम्बोधन। अधिकांश गुनासो विद्युत सेवासँग सम्बन्धित, विद्युतीय दुर्घटना, लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रने, कम भोल्टेज, विद्युत प्रसारण तथा वितरण लाइन लत्रिने, विद्युतका टावर तथा पोल ढल्ने, पोल स्थानान्तरण गर्नुपर्ने, तारमा आग लागि हुने, मिटर नपाउने, पोल नपाउने जस्ता समस्या।

0: सभापति गगन थापाले अब कांग्रेस संविधानको रक्षार्थ अघि बढ्ने बताउनु भएको छ। काभ्रेको धुलीखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै रहेको बताउनु भएको हो। सभापति थापाले मुलुकमा अहिले मुख्य चुनौती आर्थिक संकट रहेको भन्दै महँगीले नागरिकको खल्ती र भान्सा दुवै प्रभावित भएको बताउनु भएको छ। वर्तमान सरकारले अब राजनीतिक विवादभन्दा पनि अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ। पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले केही पदाधिकारीलाई उन्मुक्ति दिने गरी सम्पत्ति छानबिन गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भएको छ। संसदमा विनियोजन विधेयकमाथि धारणा राख्दै सांसद पुन
1: सरकारले स्वतन्त्र र अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्नेमा कार्यकारी प्रमुखकै मातहतमा त्यसलाई राखिनु र यसको क्षेत्राधिकारमा केही वर्तमान र केही पूर्व पदाधिकारीलाई उन्मुक्ति दिइएको छ। यसबाट कतै सरकार छनौटपूर्ण सेलेक्टिभ सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ।
0: पोखराको विजयपुर खोलाको तरबुजा खेतीमा युवा पनि आकर्षित भएका छन्।
2: पोखरा महानगरपालिका 13 बगरकोट कसेरीको विजयपुर खोला किनारमा गएको फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको 25 रोपनी बलौटे जमिनमा पोखरा 22 पुम्दी भूम्दीका 32 वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजा खेती शुरू गर्नु भएको थियो। उहाँले फागुनमा सरस्वती जातका 3500 बिरुवा लगाउनु भएको थियो। अहिले बरालले औसतमा दैनिक 200 किलो तरबुजा बिक्री गरिरहनु भएको छ। उहाँका अनुसार प्रति किलो 60 का दरले दैनिक 12,000 रुपियाँको कारोबार भइरहेको छ। बरालका अनुसार यो वर्ष 15,00,000 रुपियाँ बराबरको कारोबार गर्ने लक्ष्य छ। उहाँका अनुसार पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा लगाइएको तरबुजाको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो। किसान भरत बहादुर पराजुलीले पनि यही ठाउँमा 11 रोपनी जग्गामा तरबुजा खेती गर्नु भएको छ। उहाँका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन्। यो वर्ष 3,00,000 भन्दा बढी आमदानी हुने उहाँको अपेक्षा छ। बारीमा काँक्रो सिमी लगायतका तरकारी पनि उत्पादन भइरहेका छन्। उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बिउ र मल्चिङ प्लास्टिक 50% अनुदानमा उपलब्ध गराएको छ। तरबुजा खेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उहाँको भनाइ छ। यो क्षेत्रमा अघिल्लो वर्ष 1,50,00,000 तरबुजा उत्पादन भएको थियो। यो वर्ष भने असिना र पानीका कारण क्षति भएकाले केही कमी आउने उहाँको भनाइ छ। यो क्षेत्रमा 25 जना किसान व्यावसायिक रूपमा तरबुजा खेतीमा सक्रिय छन्।
0: जिल्ला प्रशासन कार्यालय जुम्लाले अवैध रूपमा गिठी बालुवा उत्खनन गर्ने क्रसरहरूलाई कार्यवाही गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तिला र हिमा नदीमा अवैध सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिनुभएको हो। नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रूपमा सञ्चालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले कडाई थालेको हो। ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा सवारी साधन कारबाहीबाट 44,08,000 जरिवाना उठाएको छ। यो अवधिमा 5,663 चालक कारबाहीमा परेको प्रहरी निरीक्षक सुजित कुमार देवभुटाले जानकारी दिनुभयो।

0: महिनामा 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परे 5 जनाको मृत्यु भएको र 26 जना घाइते भएका छन्। कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सवारी दुर्घटना न्यूनीकरणसँगै सवारी साधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिक प्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अप्नाउनुपर्ने सुरक्षा सावधानी लगायतका विषयमा नमूना जाँच कार्यक्रम समेत भइरहेको बताउनु भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप अन्तर्गतको यूसीओ मनाङले गएको वैशाखमा मात्र 300 बढ़ीलाई स्वास्थ्य सेवा दिएको छ। सेवा लिने 275 स्थानीय तथा 26 विदेशी पर्यटक छन्। उच्च हिमाली मनाङमा वैशाख महिनाभर एक्युट माउन्टेन सिकनेस एएमएस टाउको दुख्ने तथा रुगाखोकी लाग्ने समस्या देखा परेको हो। सबैभन्दा बढ़ी उचाइका कारण हुने स्वास्थ्य समस्या बढ़ी देखिएको स्वास्थ्य कर्मीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ी राष्ट्रहरूको अनुरोधमा भोलि हुने इरानमाथिको सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको छ। ट्रुथ सोसलमा एक पोस्टमा उहाँले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूले आफूलाई गरेको आग्रहपछि सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको हो। तर राष्ट्रपतिले प्रस्तावित शान्ति सम्झौता नभएको खण्डमा अमेरिकी सेनाले इरानमाथि ठूलो मात्रामा आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिनुभएको छ। खबर यति नै। नमस्कार।
1: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: कांग्रेस सांसद अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित आयोगमाथि नै निगरानीको माग गर्नुभएको छ. प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहले पूर्व गृहमन्त्री गुरूङलाई आयोगले नै चुख्याउन सक्ने भन्दै निगरानीको माग गर्नुभएको हो.
4: पूर्व गृहमन्त्री सुदन गुरूङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ. संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चुख्याउन र बचाउनका लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ. आयोगले कसैको दबाव वा प्रभावमा परेर चुख्याउने काम नगरोस्, तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्.
3: एमाले सांसदहरूले मेयर हुँदा कार्यकक्षमा राखेको ग्रेट नेपालको नक्सा अहिले पनि कार्यकक्षमा राख्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चुनौती दिएका छन्। संसदमा बोल्दै एमाले सांसद गंगादेवी श्रेष्ठले मन्त्रीहरूको सम्पत्ति विवरणको स्रोत समेत सार्वजनिक गर्न माग गर्नुभएको छ.
5: सम्माननीय प्रधानमन्त्रीज्यू, मेयर हुँदा राख्नु भएको ग्रेटर नेपालको नक्सा अहिले खोइ त्यो चाहिँ यहाँ पनि फेरि चाहियो भन्ने माग गर्न चाहन्छु. जनताले त्यही देखेर केपी ओली भन्दा राष्ट्रवादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्. अहिले लिपुलेको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छ? समर्थकले सरकारको बचाउको लागि फेसबुकमा चिठी हालेको भरलाई जनताले पत्याइदिनु पर्ने हो कि कूटनीतिक पहल पनि केही भएको छ? मुस्ताङको युरोनियम खानी कसैलाई दिएको भन्ने हल्ला के हो? सगरमाथामा विदेशी सेना राख्ने कुरा के हो? यो जनतालाई सह्य हुने छैन. भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यत्रो धेरै सुन कहाँबाट आयो? बिल पनि सार्वजनिक गरियोस्.
3: नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले गौरी बहादुर कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ. लिली थापाको समय जगतमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि सरकारले लुकाउने काम गरेको आरोप उहाँले लगाउनुभयो. संसद बैठकमा बोल्दै सांसद केसी,
6: भाद्र 23 र 24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक भएको छैन. त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण अन्य सदस्यहरूलाई उपलब्ध गराइयोस्। त्यस्तै भदौ 23 देखि 26 गतेसम्मको हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो. यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्, तुरन्त सार्वजनिक गरी दोषीमाथि हदैसम्मको कडा कारवाही.
3: राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार मुलुकका वास्तविक समस्या समाधानमा केन्द्रित नभएको आरोप लगाएको छ. प्रतिनिधि सभामा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुशबू ओली,
7: हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ. हाम्रा सामाजिक आर्थिक यथार्थहरू कस्ता छन् त्यता ध्यान पुर्याउँ. आज राज्यको राजस्व दबावमा छ, युवा विदेश पलायन भइरहेका छन्, कृषि उत्पादन घट्दो छ, प्राइभेट सेक्टर त्रसित छ, सार्वजनिक ऋणको भार बढ़िरहेको छ, पुँजीगत खर्च अत्यन्त कमजोर छ, स्थानीय तहमा सेवा प्रवाह असमान छ. यस्ता यथार्थ बीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्सन गर्नुभन्दा नारामूलक आशावादी नै फेरि पनि प्रस्तुत गरेको हो कि भन्ने मलाई लागिरहेको छ.
3: म्याग्दीको मंगला गाउँपालिका दुई खुत्रबाङका एक दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्। खुत्रबाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जडान गर्नुभएको हो. सड़क बत्ती जडान भएपछि रातको समयमा हिँडुल गर्न सहज, सुरक्षित र महसुस र चितुवा लगायतका वन्यजन्तुको आवाज जात घटेको खुत्रबाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो. प्रकाश र राधिकाले 14 वटा 30 वाट र

0: तीनवटा 50 वाट क्षमताको सड़क बत्ती तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको हो। यसअघि रातको समयमा चितुवा बस्तीमा पस्ने गरेको थियो। छलमल भएपछि चितुवा बस्ती पस्न डराएको र स्थानीयवासी ढुक्क भएको टोल सुधार समितिका अध्यक्ष बिकले बताउनुभयो। कोत्रवाङ मा 22 घर परिवारको बसोबास छ। प्रकाशका बुबा चित्रबहादुर र दाजु विकास खत्रीले यसअघि कोत्रबाङ हुँदै तारे खेत जोड्ने पदमार्ग निर्माण गर्नुभएको थियो। अहिले प्रकाश र उहाँकी पत्नीले जडान गर्नुभएको सड़क बत्तीले पनि बस्तीमा सुविधा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ी राष्ट्रहरूको अनुरोधमा भोलि हुने इरानमाथिको सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खबर रेडियो हो।

0: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોરખા રેડિયો હો ગોરખા રેડિયો હો.
1: मेडिकल व्यवसाय दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ. अफवाह फैलाएको आरोपमा वीरगंजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ. प्रहरीका अनुसार केही विषयमा सोधपूछ गर्न प्रसाईलाई पक्राउ गरिएको हो. नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईलाई प्रहरीले जरूरी पक्राउ पूर्जी दिएर नियन्त्रणमा लिएको हो. गहवामाई मन्दिरमा दर्शन गर्ने लगायत कार्यक्रमका लागि वीरगंज पुगेका प्रसाईलाई प्रहरीले पक्राउ गरेपछि समर्थकहरूले सरकारको विरोधमा नाराबाजी गरेका थिए. गुल्मीको धुर्कोट गाउँपालिकाको बेरुजु शून्य आएको छ. हालै मात्र महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार आर्थिक वर्ष 2081-82 लेखा परीक्षणमा बेरुजु शून्य देखिएको हो. धुर्कोट गाउँपालिकाको 1,38,67,51,000 रूपियाँको लेखा परीक्षण गरिएको थियो, जसमध्ये कुनै पनि रकम बेरुजु नआएको हो. गुल्मीको धुर्कोट सहित पर्वतको महाशिला गाउँपालिका र काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिकाको पनि बेरुजु शून्य आएको छ. महाशिलाले 81,84,83,000 र महाभारतले 1,13,71,90,000 रूपियाँ लेखा परीक्षण गराएका थिए. गुल्मीका अन्य पालिकाको बेरोजु रकम भने केहीमा घट्दो र केहीमा बढ्दो क्रममा देखिएको छ. जस अनुसार छत्रकोट गाउँपालिकाको 8,00,000, मालिकाको 11,00,000, सत्यवतीको 28,00,000, मदानेको 33,00,000 र इस्मा गाउँपालिकाको 47,00,000 रूपियाँ बेरोजु आएको छ. त्यस्तै रेसुङ्गा नगरपालिकाको 74,00,000, रोरू क्षेत्र गाउँपालिकाको 84,00,000, गुल्मी दरबारको 90,00,000 र काली गण्डकीको 1,06,00,000 रूपियाँ बेरोजु आएको छ. त्यस्तै चन्द्रकोट गाउँपालिकाको 1,23,00,000 र मुसीकोट नगरपालिकाको 4,37,00,000 रूपियाँ बेरोजु आएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ. शून्य बेरोजु आएपछि धुर्कोट गाउँपालिका अध्यक्ष भोपाल पोखरेलले विगतका प्रतिवेदनमा पाएको सल्लाह सुझावलाई कार्यान्वयन गरेपछि सफल भएको बताउनु भएको छ. आगामी दिनमा यसै गरी नियम नीति र विधि अनुसार भुक्तानी प्रणालीलाई अगाडि बढाएर बेरोजु सकेसम्म शून्यमै कायम गर्ने उहाँको भनाइ छ. स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त खुलाएको छ. मन्त्रालयले सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी 6 प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नाम सिफारिश गर्न आवेदन खुल्ला गरेको हो. उपकुलपतिका लागि नाम सिफारिश गर्न गठित छनौट तथा समितिबाट वैशाख 31 स्वीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम दरखास्त आह्वान गरिएको मन्त्रालयले उल्लेख गरेको छ. कार्यविधिमा प्रतिष्ठानलाई चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान, नव प्रवर्धन र जनशक्ति उत्पादनका उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न सक्षम, निष्पक्ष, अनुभवी, दूरदर्शी तथा नतिजामुखी नेतृत्व छनौट गर्ने उद्देश्य उल्लेख गरिएको ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा सवारी साधन कार बाहेबाट 44,08,000 जरिवाना उठाएको छ. यो अवधिमा 5,063 चालक कारबाहीमा परेका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले जानकारी दिनुभयो. वैशाख महिनामा 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ. दुर्घटनामा परे 5 मृत्यु भएको र 26 घाइते भएका छन्। कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सवारी दुर्घटना न्यूनीकरणसँगै सवारी साधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अप्नाउनुपर्ने सुरक्षा सावधानी लगायतका विषयमा नमूना जाँच कार्यक्रम समेत भइरहेको बताउनु भएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्रहरूको अनुरोधमा भोलि हुने इरानमाथिको सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको छ. ट्रुथ सोशलमा एक पोस्टमा उहाँले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूले आफूलाई गरेको आग्रहपछि सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको हो. तर राष्ट्रपतिले प्रस्तावित शान्ति सम्झौता नभएको खण्डमा अमेरिकी सेनाले इरानमाथि ठूलो मात्रामा आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिनुभएको छ. वाशिङटनमा बीबीसीका व्हाइट हाउस reporter Deep's
2: mind. He seemed very much to be leaning towards the military option. Now he's held off on that, and we're not quite sure what it